भगवान श्रीकृष्णले अर्जुनलाई यसरी सम्झाउनु भएको छ अगाडि, दुःख योग युक्त र विहारस्य कर्मसु युक्त चेष्टस्य युक्त स्वप्नावबोधस्य भवति। दुःख योगले जहिले पनि दुःखलाई हरण गर्दछ। दुःख हा भनेको हरण गर्ने, सम्पूर्ण किसिमका दुःखहरूलाई हरण गरिदिन्छ योगले। यस्तो योग युक्त हार विहारस्य कर्मसु युक्त चेष्टस्य उचित किसिमको आहार विहार, यथायोग्य आहार विहार ग्रहण गर्ने अनि यथायोग्य त्यस्ता किसिमका कर्महरूमा संलग्न हुने त्यस्तो व्यक्तिले प्राप्त गर्न सक्दछ। युक्त आहार विहारस्य आहार विहारको चाहिँ सन्तुलनबाट यथायोग्य आवश्यकता अनुसारको आहार विहारको जुन विधि छ त्यो विधिबाट त्यस्तो विधिमा त्यस्ता विधिका कर्महरूमा संलग्न हुने, युक्त चेष्टस्य अनि आवश्यकता अनुसारको चेष्टा गर्ने, चिन्तन गर्ने, मनन गर्ने र साथसाथै युक्त स्वप्नावबोधस्य आवश्यकता अनुसार सुत्ने र आवश्यकता अनुसार जागृत हुने उठ्ने, त्यस्तो व्यक्तिले नै वास्तवमा योगलाई प्राप्त गर्न सक्दछ। दुःखलाई हरण गर्ने योग यो जुन योग छ, युक्त हार विहारस्य कर्मसु युक्त चेष्टस्य युक्त स्वप्नावबोधस्य भवति। प्रिय सज्जन, तपाईँले जति सुत्नुपर्ने हो त्यति सुत्नु भएको छ, जति उठ्नुपर्ने हो त्यति उठ्नु भएको छ, जे खान पर्ने हो त्यो खानु भएको छ, जे खान नपर्ने हो त्यो खानु भएको छैन भनेदेखि तपाईँ बिस्तारै बिस्तारै योगीको लक्षणमा अघि बढ्नु भएको छ, योगी बन्दै हुनुहुन्छ। योगी भनेकै यही हो, योगीले उचित र अनुचितको भेद गर्न सक्दछ। ती व्यक्ति योगी होइनन् जसले कुन कुरा शरीरका निमित्त ठिक छ, मनका निमित्त ठिक छ, जीवनका निमित्त ठिक छ, कुन कुरा जीवनका निमित्त बेठिक छ भन्ने भेद छुट्याउन सक्दैन। सबैलाई स्वाभाविक रूपमा जे छ त्यो ग्रहण गर्ने व्यक्ति योगी बन्न सक्दैन, जे आउँछ त्यो ग्रहण गरिहाल्ने, मानिसका प्रत्येक क्रियाहरू पनि लिइहाल्ने मानसिक रूपमा मनले, अनि शरीरले जे जस्तो भोजन प्राप्त हुन्छ जस्तो छ त्यो स्वाभाविक रूपमा लिइहाल्ने, त्यसमा विश्लेषण नगर्ने त्यस्तो व्यक्ति योगी हुन सक्दैन। योगीले शरीरका निमित्त कुन भोजन ठिक छ त्यसमा ध्यान दिन्छ, शरीरका लागि कुन भोजन अनावश्यक छ त्यो कुरामा ध्यान दिन्छ। प्रिय सज्जन, हाम्रो शरीर हाम्रो भोजनको प्रतिबिम्ब हो, त्यसैले हामी आहार विहारमा अत्यन्त सतर्क हुनुपर्दछ। हामी जस्तो खान्छौ हाम्रो चिन्तन त्यस्तै बन्दछ, हाम्रो चिन्तन नै हाम्रो प्रतिबिम्ब हो, अभिव्यक्ति हो, हाम्रो जीवन हाम्रो पहिचान परिचय भनेकै हाम्रो चिन्तन हो, र त्यो हाम्रो चिन्तन हाम्रो भोजनका माध्यमले हाम्रो आहार विहारका माध्यमले विकसित हुने गर्दछ। त्यसैले सात्विक भोजनहरूको हामीले आहार गर्यौं भनेदेखि, सात्विक भोजन ग्रहण गर्यौं भनेदेखि हामी भित्र सात्विकताको भाव विकसित भएर जान्छ, सात्विक चिन्तनको भाव विकसित भएर जान्छ, सरलता प्रेम करुणा क्षमा दया आदि इत्यादि सात्विक चिन्तनहरू हुन् प्रिय सज्जन, र मनुष्यका निमित्त यिनै चिन्तनहरू आवश्यक छन्। यसैले आहार विहारका निमित्त यथायोग्य चिन्तन गर्ने, उचित र अनुचित छुट्याएर आहार विहारमा ध्यान दिने त्यस्तो किसिमको व्यक्ति योगी भन्दछ, र उसले शान्तिलाई प्राप्त गर्न सक्दछ। जति सुत्नु पर्दछ हामी त्यति सुत्नु पर्दछ, उपवासको नाममा व्रतको नाममा रातभर जागरण बस्ने काम पनि शरीरका लागि घातक हुन सक्दछ। जब शरीरमा व्याधिहरू रोगहरू पैदा हुन्छन् ती रोग व्याधिहरूले मनलाई पनि असर गर्दछन् अनि मानसिक रूपमा पनि हामी उद्विग्न हुन थाल्दछौँ, मानसिक रूपमा पनि हामी असन्तुलित हुन थाल्दछौँ। त्यसैले प्रिय सज्जन, जीवन भनेको शारीरिक मानसिक सन्तुलनको नाम हो, शरीर पनि हाम्रो सन्तुलनमा हुनु पर्यो, हाम्रो मन पनि हाम्रो सन्तुलनमा हुनु पर्यो, मनको
दौड़धूपबाट हामी मुक्त हुनुपर्दछ। आहार विहार नमिलेको अनि कतिखेर सुत्ने कतिखेर उठ्ने यो कुरामा ध्यान दिन नसकेको व्यक्तिको शरीर पनि अस्थिर हुन्छ, शरीर पनि अत्यन्त बेचैन हुन्छ र त्यो शरीरका कारणले उसको मन पनि बेचैन हुन्छ। स्मरणीय के छ भने प्रिय सज्जन, जसको मन बेचैन हुन्छ त्यो व्यक्तिले कहिल्यै शान्ति प्राप्त गर्न सक्दैन। हाम्रो अशान्तिको कारक नै हाम्रो मन हो, अस्थिर मन, बेचैन मन, अव्यवस्थित मन। सच्चा योगीहरूले आफ्नो मनमाथि विजय हासिल गर्दछन्, मनलाई सम्झाउँछन्, मनलाई व्यवस्थित तुल्याउँछन्, शरीरलाई पनि व्यवस्थित तुल्याउँछन्, अनेकन अतिहरूबाट बस्दै जीवनलाई सन्तुलनमा लिएर अघि बढ्दछन्। त्यसैले हरेक व्यक्ति योगी हुनु जरूरी छ प्रिय सज्जन। तपाईँले बुझ्नुभयो योगी हुनुको अर्थ, योगी हुनुको अर्थ जीवनलाई सन्तुलनमा राख्नु हो प्रिय सज्जन। अनेक किसिमका आहार विहार, खानपान, बस उठ लगायतका अतिहरूबाट बचेर तिनका बीचमा सन्तुलन कायम गरेर जीवनको रथ अघि बढाउने काम नै वास्तवमा योगको नाम हो। यति ठूलो विज्ञान, यति ठूलो योग सम्बन्धी रहस्य भगवान श्रीकृष्णले गीतामा मनुष्य समुदायलाई छोडेर जानुभएको छ। हामीले पनि हृदयङ्गम गरौं प्रिय सज्जन। हामी योगी हुनुको अर्थ सबै कुरा छोडेर हिँड्नु होइन प्रिय सज्जन। तपाईँ कथित योगी भएर पनि आहार विहारमा ध्यान दिनुहुन्न, के खाने के नखाने त्यो कुराको तपाईँ निधो गर्न सक्नुहुन्न, कतिखेर सुत्ने कतिखेर उठ्ने, कसरी हिँड्ने कसरी बोल्ने, कस्तो किसिमको आचरण गर्ने, यस सम्बन्धी थोपो छिटो ज्ञान तपाईँसँग छैन भने तपाईँले योगीका नाममा लगाउनु भएका पित्त वस्त्रहरूको कुनै अर्थ छैन। तपाईँले लगाउनुभएका, तपाईँले लिनुभएको सन्यासको अथवा तपाईँले लगाउनुभएका आवरणको यसको कुनै अर्थ छैन। योग भनेको आवरण होइन प्रिय सज्जन, योग भनेको त हामी भित्रको अन्तस्करण हो। हामीले हाम्रो जीवनलाई अनेकन अत्यहरूबाट बचाएर कति सुव्यवस्थित र सन्तुलित राख्न सक्दछौ त्यति नै हामी योगी बन्न सक्दछौ। यसैले योग भनेको जीवनको सन्तुलनको नाम हो, शान्तिको नाम हो, आनन्दको नाम हो। यही सत्यलाई हृदयङ्गम गरौं। हवस् त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। अर्को श्रृंखलामा फेरि हामी भेटिने नै छौं। तरसम्मका निमित्त लक्ष्मण भण्डारीलाई बिदा दिनुहोस्।

0: आजको कविता आजको कविता
1: आजको कविता आजको कविता
2: नमस्कार, म रूपक अलङ्कार गजल कविता लेख्दैछु। मेरो भर्खरै विश्रान्त नामक महाकाव्य प्रकाशित छ। म एउटा फुटकर कविता, देशलाई सुहाउन नसकेको मान्छे, जो देशलाई सुहाउन सकेका छैनन्, देशको मूल धाराबाट बाहिर परिरहेका छन्, तिनीहरूको बारेमा म एउटा कविता सुनाउन चाहन्छु। यो चाहिँ शार्दूल विकृत छन्दमा रचना गरिएको छ। कविता यसरी सुरु हुन्छ।
3: होला उच्च हिमालका शिखरले यो देश आलोकित, होला या इतिहासको दलिनमा वीरत्व सम्मानित, मेरो यो शिरमाथि झलझल भई चम्के नि सैपालयो, खाली पेट लिएर भन्नु कसरी।

तिमा भुमरी पर्यो कि त नयाँ सौन्दर्य देख्छौ तिमी भन्लान् जीवन दायिनी जति नदी

ले पहिचान बढ्दछ भन्यो चिन्दैन कोही पनि टोपीको पहिचान पत्र भिरियो चिन्दैन कोही पनि धोती भित्र लपेटिदा पनि परे चर्को तिरस्कारमा के गर्दा बनुला त यो

0: अलंकार
1: धन्यवाद।
2: आजको कविता
3: आजको कविता

0: 99.4 Radio Taha Center Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल जेठ 11 गते सोमबार, नेपाल सम्बत 1146 मे 25 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले तयार गर्यो 54 बुधे प्रस्ताव। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि गैर आवासीय नेपालीलाई मताधिकार सम्मका विषय।
0: पार्टी पुनर्गठनका लागि भन्दै एमाले बनायो कार्यदल, एक महिनापछि बस्ने केन्द्रीय कमिटिबाट विवाद टुंग्याइने।
1: कृषि क्षेत्रको आधा बजेट रासायनिक मल खरिदमै, अन्तर्राष्ट्रिय नाकामा नेपाली चियामाथि बारम्बार भारतको अवरोध।
0: भारतका विभिन्न राज्यमा लूको प्रभाव, तेलंगानामा 16 जनाको मृत्यु।
1: र काभा महिला भलिबलमा मालदिवसलाई हराएसँगै नेपाल सेमी फाइनलमा।

0: हाम्रो भई ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। संविधान संशोधनको बहसपत्र निर्माण गर्न गठित कार्यदलले छानबिन छलफलका लागि 8 बुदामा 54 प्रस्ताव तयार पारेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, सबै तहका अदालतमा न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्ने लगायतका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7 निर्वाचन प्रणालीका 8, संघीयता सम्बन्धी 2, प्रदेश सम्बन्धी 8, स्थानीय तहका 3, न्यायपालिकाका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अन्य विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ। कार्यदलले संविधान संशोधनका विषय पहिल्याउन राजनैतिक दल, पूर्व न्यायाधीश, पूर्व महान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता, संवैधानिक कानूनका विज्ञ, पूर्व मुख्य सचिव एवं प्रशासकहरू संचारकर्मीसँग छलफल गरिसकेको छ। जेएनजी अभियन्ताको एक समूहले भने छलफल बहिष्कार गरेको थियो। केही जेएनजीले छलफलमा भाग लिएर सुझाव दिएका थिए। कार्यदलका संयोजक शाहले 100 दिनभित्रै बहसपत्र तयार पार्ने गरी काम भइरहेको बताउनुभयो। कार्यदल गत चैत 16 गठन भएको थियो। शाहका अनुसार एक चरणको छलफलबाट सुझाव लिएपछि कार्यदलले आम नागरिकको सुझाव पनि समेटेर बहसपत्रको मस्यौदा तयार पार्नेछ। त्यसपछि पुनः दलहरूको सुझाव लिई अन्तिम रूप दिएर बहसपत्र प्रधानमन्त्रीलाई बुझाउने योजना छ। कार्यदलले तयार पारेको छलफलका विषयको पहिलो बुँदामा शासकीय स्वरूपबारे छ, जस अन्तर्गत अहिले कै ठिक छ पूर्ण संसदीय बनाउने, संशोधित संसदीय तर्फ जाने जस्ता सवालमा छलफल चलाउन खोजिएको छ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञ मन्त्री हुने, सांसद मन्त्री हुने नहुने व्यवस्था, मन्त्री परिषद गठन र मन्त्रीको जवाबदेहिता बारे पनि उल्लेख छ। दोस्रो बुदामा निर्वाचन प्रणाली छ, जसमा प्रत्यक्ष निर्वाचित पूर्ण समानुपातिक मिश्रित थप लोकतान्त्रिक र समावेशी बनाउने, नोटा वा राइट टू रिकल वा विदेशमा रहेका नागरिकको मताधिकार जस्ता सवाल पनि समेटिएका छन्। तेस्रो बुधामा संघीयताबारे प्रस्ताव गरिएको छ, जसमा संघ प्रदेश र स्थानीय तहको प्रशासनिक र वित्तीय संघीयता कसरी प्रभावकारी बनाउने भन्ने उल्लेख छ। चौथो बुधामा प्रदेश सम्बन्धी प्रस्ताव छ। प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री वा मन्त्री, मन्त्रालय र संरचना चुस्त दुरूस्त बनाउने, प्रदेश जनप्रतिनिधिको संख्या घटाउने, प्रदेशको संख्या, प्रदेशमा संरचना, प्रदेश प्रमुख र निजको अनुपस्थितिमा निजको काम प्रदेशभित्रबाटै कसरी गर्ने र विधेयक प्रमाणीकरण नगरे के हुने भन्ने विषयमा पनि त्यसमा छन्। पाँचौं बुदामा स्थानीय तह सम्बन्धी विषय छन्। स्थानीय तहलाई कसरी उत्तरदायी बनाउने, दलविहीन स्थानीय तह वा दलीय व्यवस्था सहितको स्थानीय तह र न्यायिक समितिमा सुधार जस्ता प्रस्ताव उक्त बुदामा राखिएका छन्। छैटौं बुदामा न्यायपालिकाबारे उल्लेख गरिएको छ। यता प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संविधान संशोधनका लागि अप्नाइने कार्यविधिमा संविधानसँग बाजिने व्यवस्था प्रस्ताव गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सदस्य संख्या एकमुष्टमा जोडेर त्यसको दुई तिहाई प्रतिनिधि सभाबाट मात्र पुर्याउन सके पनि संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो। जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाधिन्छ, यसअघि दुईपल्ट भएका संविधान संशोधन दुवै सदनबाट छुट्टा छुट्टै दुई तिहाई बहुमतले पारित गरेर मात्र सम्भव भएका थिए। संविधान संशोधन कार्यदलको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्म शीर्षकमा कान्तिपुरमा समाचार छ।
4: संवैधानिक परिषदले पूर्णता पाएसँगै प्रधान न्यायाधीशको नियुक्ति भइसके पनि अन्य नियुक्तिको हकमा भने परिषद मौन बनेको छ। प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद बैठकले अब संवैधानिक आयोगमा 23 पदमा नियुक्ति गर्नुपर्ने अवस्था छ। नियुक्ति नहुँदा कतिपय निकाय कार्यवाहकका भरमा काम गर्नुपर्ने अवस्थामा छन्। अध्यक्ष र सदस्य पूर्ण नहुँदा आयोगका काम पर्न सके नहुँदा आयोगको काम पनि प्रभावित बन्न पुगेको छ। गत वैशाख 22 सरकारले सरकारको सिफारिशमा राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083ले परिषदका अध्यक्ष, प्रधानमन्त्री सहित 4 सदस्य उपस्थित भए गणपूरक संख्या पुगेको मानिने र निर्णय प्रक्रियामा 3 बहुमतले गर्न सकिने व्यवस्था गरेको छ। यसले गर्दा पालेन्द्र शाह नेतृत्वको सरकारलाई बैठक बोलाउन र निर्णय गर्न कानूनी रूपमा सहज छ। तर प्रधानमन्त्री प्रधान न्यायाधीश नियुक्तिको विषयलाई लिएर प्रतिपक्ष रुष्ट भएकोले आगामी बैठकहरू सहज रूपमा सञ्चालन होलान् वा नहोलान् भन्ने आशंका राजनैतिक वृत्तमा उब्जिएको छ। संविधान अनुसार कुनै पनि संवैधानिक पद रिक्त हुनु एक महिना अगावै नयाँ नियुक्तिको सिफारिश गरिसक्नुपर्ने स्पष्ट कानूनी प्रावधान छ। विगतमा संवैधानिक परिषदको बैठक बस्न नसक्दा दर्जनौं पदहरू महिनौंसम्म खाली राखेर संविधानकै उपहास भइरहेको अवस्थामा वर्तमान सरकारले यी पदहरूलाई कसरी पूर्ति गर्ने हो त्यो चासोको विषय बनेको छ। महालेखा परीक्षक बाहेक अन्य 12 संवैधानिक आयोगहरू पूर्ण हुँदा प्रत्येकमा अध्यक्ष सहित 5-5 जना पदाधिकारी रहनुपर्ने संवैधानिक व्यवस्था छ। तर विभिन्न आयोगहरूले दिएको जानकारी बमोजिम लोकसेवा आयोग बाहेक अन्य 11 आयोगको ठूलो मात्रामा अपूर्ण छन्। हाल समग्र आयोगहरूमा कुल 23 महत्वपूर्ण पद रिक्त छन्, जसमध्ये 6 आयोगका अध्यक्ष नेतृत्वविहीन अवस्थामा कार्यवाहकको भरमा चलिरहेका छन्। संवैधानिक परिषदमा सकस 23 पदपूर्ति अन्यलमा शीर्षकमा नागरिक दैनिक 5 समाचार छ।
3: उन्नाइस सदस्यीय सचिवालयमा बहुमतले पार्टी पुनर्गठनका लागि नेतृत्व हस्तान्तरणका लागि माग गरेपछि नैतिक र राजनैतिक दबावमा आउनुभएका एमाले अध्यक्ष केपी ओलीले यो मुद्दालाई केन्द्रीय कमिटिबाट टुंग्याउने भन्दै पछि धकेल्नु भएको छ। पार्टी पुनर्गठनको बहस निर्णायक चरणमा प्रवेश गरेसँगै अन्तिम टुंगो केन्द्रीय कमिटि बैठकबाटै गर्ने सचिवालयको निर्णयले पार्टीभित्र ध्रुवीकरण बढ़ाउने देखिएको छ। बहुसंख्यक सचिवालय सदस्यहरू पुनर्गठनको पक्षमा उभिएपछि एमालेमा शक्ति संघर्ष थप चर्कने संकेत देखिएको छ। यद्यपि हिजो सम्पन्न बैठकले 21 फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी प्रस्ताव तयार पार्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल बनाएको छ। चुनावी समीक्षा संगठनको कमजोर पक्ष र सम्भावित संरचनागत सुधारबारे विस्तृत प्रतिवेदन तयार पार्नेछ। कार्यदलमा पृथ्वी विश्वबा गुरूङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप गेवाली सहित 8 प्रदेशका इन्चार्जहरू सदस्य छन्। असार 2 सातापछि डाकिने केन्द्रीय समिति बैठक अघि केन्द्रीय सचिवालय बैठक बस्नेछ, जहाँ कार्यदलले प्रतिवेदन पेश गर्नेछ। त्यसपछि मात्र एमालेमा पुनर्गठनको मुद्दा कसरी टुंगिन्छ भन्ने प्रारम्भिक कोर्स शुरू हुनेछ। महासचिव शंकर पोखरेल र अध्यक्ष ओलीले आपसी सल्लाह गरेर 15-20 सरकारभित्र केन्द्रीय कमिटि बैठक बोलाउने सचिवालयको निर्णय छ। बैठकमा आफ्ना विश्वासपात्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल नै आफूलाई हटाएर पार्टी पुनर्गठन गर्ने पक्षमा उभिएसँगै बहुसंख्यक नेता पनि त्यही दिशामा अग्रसर भएपछि ओली आक्रोशित बन्नुभएको थियो। पुनर्गठनको शब्द नै सुन्न नचाहेर आफ्नै नेतृत्वमा पार्टी एकताबद्ध भएको सन्देशसहित अगाडि बढ़ाउन चाहे पनि बहुसंख्यक नेता आफ्नो विकल्पमा उभिएकै कारण ओली बैठकको समापनमा भने नरम रूपमा प्रस्तुत भएको एक पदाधिकारीले बताएका छन्। बैठकमा अध्यक्ष ओलीले पार्टीलाई पुनः सशक्त र संगठित बनाउने स्पष्ट घोषणा गर्नुभएको छ। आफ्नो स्वास्थ्य अवस्था लगभग पूर्ण रूपमा सुधारिएको दावी गर्दै वहाँले अब देशव्यापी अभियानमा जुट्ने बताउनुभयो। मेरो स्वास्थ्य 98% ठिक भएको छ। अब म प्रत्येक जिल्ला र प्रदेशमा पुगेर पार्टीमा नयाँ ऊर्जा भर्छु, संगठनलाई उठाउँछु र एमालेलाई पुरानै शक्तिशाली अवस्थामा फर्काउँछु, ओलीको भनाई उद्धृत गर्दै सचिव महेश बस्नेतले भन्नुभएको छ। कार्यदल बनाएर ओलीले मत्थर पारे नेतृत्व हस्तान्तरण बहस शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
4: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको धनगढ़ीमा भएको सुदूरपश्चिम प्रदेश स्तरीय भेलाले पार्टीको क्रियाशील सदस्यता नवीकरण आवश्यक नरहेको ठहर गरेको छ। साथै पार्टीको 15 महाधिवेशनलाई निष्पक्ष, विश्वसनीय र एकतामुखी बनाउन तटस्थ निर्वाचन समिति आवश्यक रहेको समेत ठहर गरेको छ। भेलापछि 11 बुधी विज्ञप्ति जारी गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका र 14 महाधिवेशनको समितिले सार्वजनिक गरी वडा तहदेखि संगठनात्मक गतिविधिलाई व्यवस्थित गराउँदै क्रियाशील सदस्यता नवीकरण गरिसकेको हुँदा पुनः 15 महाधिवेशनको लागि सदस्यता नवीकरण आवश्यक छैन विज्ञप्तिमा भनिएको छ। सदस्यता अध्यावधिकका लागि विषयमा संस्थापन र इतर समूहबीच ठूलो मतभेद छ। इतर समूहले सदस्यता अध्यावधिक आवश्यक नरहेको बताउँदै आएको छ। सुदूरपश्चिममा सदस्यता अध्यावधिकका लागि काम सबै ठाउँमा हुन सकेको छैन। पार्टी सभापति गगन थापाले भने सदस्यता अध्यावधिको काम अगाडि नबढ़ाउनेलाई पदबाट हटाउने चेतावनी दिँदै आउनु भएको छ। निवर्तमान सभापति देउबामाथि विगतमा लगाइएका आरोपले पार्टी संगठनमा पारेको प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको पनि भेलाले औंलाएको छ। उडादेखि केन्द्रसम्म लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित पदाधिकारीको विधि विधान विपरीत पद खोज्ने कार्य भएको भन्दै भेलाले आपत्ति जनाएको छ। भेलाका निष्कर्ष सार्वजनिक गर्दै प्रदेश सभापति वीरबहादुर बलायतले एकपक्षीय तवरका यस्ता निर्णय स्वीकार्य नहुने बताउनु भएको छ। भिलाले नेताहरूले पार्टीमा आन्तरिक एकता गरेर जान देउबाको सम्मान पहिलो शर्त भएको बताएको छ। उनीहरूले पार्टीमा देउबाको सम्मान स्थान र उपस्थितिबारे नेतृत्वको स्पष्ट धारणा आउनुपर्ने माग गर्दै पार्टी कमिटिमा सहभागिता त्यसपछिको विषय भएको बताएका छन्। सदस्यता अध्यावधिका नाममा पार्टीको तल्ला समितिमा रहेका पदाधिकारीलाई केन्द्रीय नेतृत्वबाटै धम्काउने काम भइरहेको भन्दै नेताहरूले आपत्ति समेत जनाएका छन्। देउबा नेतृत्वबाट हटाइएपछि उहाँको गृह प्रदेशमा भएको उहाँ पक्षको यो पहिलो भेला हो। देउबा पक्षको सुदूरपश्चिम प्रदेश स्तरीय भेला क्रियाशील सदस्यता नवीकरण नगर्ने महाधिवेशन गर्न तटस्थ समिति गठन गर्नुपर्ने नयाँ पत्रिकामा समाचार छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुभएको छ? एकदम ठिक छ, कुरा मिला।
6: अनि
5: घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाइ, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
6: सामान राम्रो छ, ढुक्क हुनु।
5: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको। विदेशमा पनि फ्लोकार्ट र लेट फ्री प्रडक्ट नै युज हुन्छ। त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
6: साँच्ची भन्दा।

0: मात्र दीजिए सेवा डिस्कॉम
1: टेशो खुशी को कनेक्शन
2: यो हो था संचार नेटवर्क रत्नपानी सुन्दै हुनुहुन्छ नेपाल परिवेश समय को आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। कृषि वन तथा पर्यावरण मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा कृषितर्फ 51.94 अर्ब रूपियाँको कार्यक्रम प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएको छ। त्यसमध्ये 28 अर्ब रूपियाँ रासायनिक मलमा किसानलाई अनुदान दिने गरी कार्यक्रम प्रस्ताव गरिएको छ। मलमा अनुदान दिन प्रस्तावित रकम कृषि बजेटको 54.74% हो। रासायनिक मलका लागि प्रस्तावित बजेटबाट आगामी आर्थिक वर्षमा 6 लाख टन मल आयात भई 20 लाखदेखि 22 लाख कृषकलाई वितरण गर्ने लक्ष्य राखिएको छ। तर अहिले रासायनिक मलको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ़ेका कारण प्रस्तावित बजेटबाट 2,65,000 टन मात्रै खरिद गर्न सक्ने अवस्था रहेको कृषि सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले जानकारी दिनुभएको छ। यद्यपि मध्य पूर्व युद्ध विस्तारै कम भएर अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य घट्ने र लक्ष्य अनुसार नै मल आयात गर्न सक्षम हुने अपेक्षा राखिएको उहाँले बताउनु भएको छ। प्रांगणिक खेतीलाई विस्तार र प्राथमिकता दिनुपर्ने आवाज उठे पनि मन्त्रालयले कम बजेट विनियोजन गरेको छ। माटो सुधारका लागि 1,60,41,000 बजेट प्रस्ताव गरिएको छ। यो बजेटले माटो सुधारको लागि प्रांगणिक तथा भर्मी कम्पोस्ट र जैविक मल प्रवर्धन भई माटोको स्वास्थ्य सुधार हुने मन्त्रालयले दावी गरेको छ। कृषिको आधा बजेट रासायनिक मलमा शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
3: सन् 2017 जुलाईमा भारतका तत्कालीन राष्ट्रपति प्रणब मुखर्जी भानु जयन्तीको सन्दर्भ पारेर दार्जीलिङ उक्लिनु भएको थियो। त्यही मेसोमा दार्जीलिङ टी एसोसिएशनले राष्ट्रपतिसँग विशेष भेटघाट मिलाएर ज्ञापन पत्र बुझाएको थियो। ज्ञापन पत्रमा टी एसोसिएशनको एक बुधे माग थियो, नेपाली चिया आयात रोक्नुपर्ने। ज्ञापन पत्र बुझेर राष्ट्रपति फर्किनुभयो। दुई दिनपछि त्यही माग पश्चिम बंगाल सरकारको संसदमा पनि उठ्यो। सन् 2019 पश्चिम बंगाल विधानसभाकी तत्कालीन सांसद शान्ता छेत्रीले सदनमा कड़ा रूपमा कुरा उठाउनुभयो। नेपाली चिया गुणस्तरहीन छ, यसको आयात तत्काल रोक्नुपर्छ। पश्चिम बंगाल भन्सार विभागका कमिश्नरले मौखिक आदेशमा नेपाली चियामाथि निगरानी बढ़ाइएको थियो। सन् जून 2025 पश्चिम बंगाल सरकारले नै नेपाली चियामा प्रतिबन्ध लगाउने निर्णय गर्यो। तत्कालीन मुख्यमन्त्री ममता बेनर्जीले एउटा प्रशासनिक पुनरावलोकन बैठकमा नेपाली चियाबारे टिप्पणी गर्दै बिना भन्सार नेपालबाट आउने चियाले दार्जीलिङ चियाको ब्राण्ड र साखमा असर परेको दावी गर्नुभएको थियो। दार्जीलिङ चियाको संरक्षणका लागि भारतको चिया बोर्ड र केन्द्र सरकारलाई कड़ा रूपमा ध्यानाकर्षण गराउन बेनर्जीले निर्देशन दिएको भारतीय संचार माध्यमले बताएका थिए। भारतीय वाणिज्य मन्त्रालयको निर्देशनपछि भारतीय टी बोर्डले गत मंगलबार नयाँ सूचना जारी गर्दै घरेलु बजारमा बिक्री हुने चियालाई तत्कालका लागि अनिवार्य परीक्षण छूट दिएको छ। पछिल्लो समय गत 1 मईदेखि भारतले नेपाली चियामाथि अवरोध सिर्जना गरेको थियो। करिब 20 दिनपछि त्यो अवरोधबाट भारत पछि हटेको छ। संशोधित प्रावधान अनुसार भारतमै घरेलु बिक्रीका लागि भित्रने चियामा अनिवार्य परीक्षण लागू हुने छैन, पुनः निर्यात हुने चियामा भने परीक्षण अनिवार्य गरिनेछ। नेपाली चिया उद्योगका लागि भारततर्फको अवरोध नयाँ होइन, विभिन्न बाहनामा नेपाली कृषि उत्पादन खास गरी चियामाथि बाधा व्यवधान हुँदै आएको छ। पछिल्ला वर्षमा बारम्बार एउटै ढाँचामा समस्या दोहोरिरहेको छ। कहिल्यै गुणस्तरको प्रश्न, कहिल्यै परीक्षणको नियम, कहिल्यै मात्रात्मक नियन्त्रण, कहिल्यै लेबलिङ त कहिल्यै कागजी प्रक्रिया। नेपाल भारत नाकाबाट चिया मात्र होइन, अदुवा, अलौंची र कुचो समेत यस्तै अवरोधमा पर्ने गरेका छन्। तर चिया सबैभन्दा बढ़ी प्रभावित छ, किनभने यो ब्राण्डमा आधारित उच्च मूल्यको उत्पादन हो। नेपाल भारत वाणिज्य सन्धिमा चिया लगायतका व्यापार निर्वाध रूपमा हुन पाउने उल्लेख छ। तर सन्धि विपरीत भारतले बारम्बार अवरोध सिर्जना गरेर नेपाली व्यापारलाई हतोत्साही पार्ने चेष्टा गर्दै आएको छ। नेपाली चियामाथि बारम्बार भारतको अवरोध। कान्तिपुरमा समाचार छ।
4: कालीमाटीकी पविता श्रेष्ठ आइतबार विद्यालय तनाव बढ़ाएको अनुभव सुनाउनुहुन्छ। मेरा दुई सन्तान कक्षा 7 र 6 बाफल स्थित ज्ञानोदय माविमा अध्ययन गर्छन्। म निजी कार्यालयमा कामकाजी महिला हुँ। पविता आइतबार तनाव पोख्दै भन्नुहुन्छ, शनिबार त विदा ठिकै थियो, थप आइतबार तनाव झेल्नु पर्ने भएर मुस्किल भयो। मेरा दुई बच्चा दिनभरि मोबाइल चलाएर गेम खेलेर बसेको देख्दा कतै उनीहरूमा व्यावहारिक परिवर्तनको समस्या आउने हो कि भन्ने चिन्ता बढ़ाएको छ। उता विद्यार्थीसँग कुराकानी गर्दा विदामा घरमा पढ्नै मन नलाग्ने बताउँछन् कक्षा सातका विद्यार्थी आयुष जोगीले। विद्यामा दिएको गृह कार्य शनिबार नै सकिने र आइतबार मोबाइलमा गेम खेल्ने गरेको हाँस्दै सुनाएका छन्। उनका अनुसार स्कूलले आइतबार गृह कार्यको लागि अनिवार्य गणित विषयमा धेरै गृह कार्य दिएकोले पनि उनलाई गृह कार्यले मानसिक तनाव दिइरहेको छ। नेपालमा दुई दिने विदाको विषय अझै पनि बहसको केन्द्र बनेको छ। त्यसो त साताको दुई दिन विदा दिने सरकारी निर्णय निजामती कर्मचारीको सवालमा सकारात्मक होला, तर नेपाली शिक्षा क्षेत्रमा भने दुई साताको दुई दिन विदाले शिक्षक, विद्यार्थी, अभिभावक र विश्वविद्यालयलाई केही हदसम्म तनाव दिइरहेको छ। केही दिन अघि मात्र सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि विद्यालयमा दुई दिने विदाको बहस चलिरहेको हो। काठमाडौँको लाजिमपाट स्थित रानीबारीमा रहेको रानी देवी माविका प्रधान अध्यापक नारायण गौतमका अनुसार सरकारले भएकै पाठ्यक्रममा आधारित रहेर साताको दुई दिन विदामा पाठ्यक्रमले निर्देशन गरेको कोर्स पूरा गराउन खोज्दा विद्यालय र शिक्षकमाथि चुनौती थपिएको छ। बुढा नीलकण्ठ नगरपालिकामा रहेको जोसेफ स्कूलका प्रिन्सिपल एवं राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल एनप्याप्सनका वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर अधिकारीले सरकारले आइतबार विदा भन्दा पनि महिनाको पहिलो र अन्तिम आइतबार विदा दिने निर्णय बढ़ी प्रभावकारी भन्ने सुझाव दिनुभएको छ। उहाँले बुढा नीलकण्ठ नगरपालिकाले दुई दिने विदा पूर्णत कार्यान्वयन नगरेको समेत स्पष्ट पार्नुभयो। आइतबार विदाले थप्यो तनाव शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
3: पोखरा महानगरपालिकाले फिर्के खोलाको जमीन अतिक्रमण गरी बनेका संरचना हिजोदेखि हटाउन शुरू गरेको छ। पोखराको मुख्य बजार भएर फेवा तालमा मिसिने फिर्के खोला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन 35 दिनको समयसीमा सकिए लगत्तै हिजोदेखि हटाउन शुरू गरिएको हो। महानगरपालिकाले यसअघि फिर्के खोलाको अवस्था अध्ययन गर्न 2080 साउन 2 गते प्राविधिक समिति गठन गरेको थियो। प्राविधिक समितिले 8 किलोमिटर भित्रको फिर्के खोलाको खोला घर मिचेर 53 स्थायी र 107 अस्थायी संरचना बनेको सार्वजनिक गरेको थियो। महानगरपालिकाले खोला घरमा बनेका संरचना हटाउन थालेका थिए। आइतबार पनि डोजर नचलेका क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना स्थानीय आफैले भत्काएका थिए। यता सिराहा नवराजपुर गाउँपालिकाको कार्यालय भवनको कम्पाउण्डभित्रको दक्षिण कुनामा सुनिल मुखिया, राजकुमार मुखिया, बिन्दी मण्डल र हजारी मोची जस्ता परिवारहरू जस्ता पाताले बनाइएका टहरामा बसिरहेका छन्। उनीहरूको पहिले यस्तो अवस्थामा थिएनन्। आफ्नै घर थियो, सामान्य रूपमा गुजारा चलिरहेको थियो, तर सुकुम्बासी भन्दै उनीहरूको घर ऐलानी जग्गामा रहेको दावी गरियो। विद्यालय परिसरमा रहेको गाउँपालिकाको कार्यालय उनीहरू बस्दै आएको ठाउँमा सारियो। कार्यालय परिसर घेरबार गरिएपछि त्यही क्षेत्रमा परेका उनीहरूका घर हटाइए। त्यसै कारण उनीहरू जस्ता पाताको अस्थायी टहरामै रात कटाउन बाध्य छन्। न त्यहाँ बिजुलीको सुविधा छ, न त गर्मीमा टहरा तातेर बस्नै मिल्ने अवस्था छ। त्यसै कारण दिन काट्नै कठिन भइरहेको उनीहरूको दुखेसो छ। गाउँपालिका अध्यक्ष शिव उद्गार यादवले भने आफू निर्वाचित भएदेखि नै अतिक्रमण हटाउने अभियान सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँका अनुसार हालसम्म 175 बिघा जग्गा खाली गराइएको छ। गाउँपालिकाको सर्वेक्षणमा करिब 150 परिवार मात्र वास्तविक सुकुम्बासी देखिएको उहाँको दावी छ। अन्नपूर्ण पोस्टमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
5: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी। विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले
3: हालसम्म 175 बिघा जग्गा खाली गराइएको छ। गाउँपालिकाको सर्वेक्षणमा करिब 150 परिवार मात्र वास्तविक सुकुम्बासी देखिएको उहाँको दावी छ। अन्नपूर्ण पोस्टमा समाचार छ।

0: भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमा भन्दा बढ़ी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपाल स्थित ब्याङ्कमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: नेपाल परिवेशमा अब बाँकी समाचार। भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको मृत्यु हुनका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालका सीमावर्ती जिल्ला सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्यधिक बढ़ेको छ। दिउँसो तातो हावा लू चल्न थालेको छ। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी गर्मीले प्रभावित भएर आउने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेका छन्। गर्मी बढ़ेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदूर प्रभावित बनेका छन्। उता बर्दी मा दिउँसोको तापक्रम 40 डिग्री पार गरेपछि जिल्ला प्रशासनले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। गुलरिया नगरपालिकाले बिहान 6-11 बजेसम्म मात्र कक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ। अधिकतम तापक्रम 40 डिग्री आसपास पुगेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विद्यालयमा सोमबारदेखि 3 दिन बिदा दिने निर्णय गरेको छ। यो वर्ष महाशाखाले जारी गरेको यो तेस्रो लू बुलेटिन हो। करिब एक महिना अघि दुईवटा बुलेटिन जारी गरिएको थियो, तर प्री मनसून वर्षाका कारण तापक्रम घटेको थियो। पूर्वी तराईमा भने हालसम्म लूको अवस्था देखिएको छैन, जहाँ तापक्रम करिब 30-31 डिग्री सेल्सियस छ। पश्चिम तराईको तापक्रम 40 डिग्री नाग्यो, लूबाट जनजीवन प्रभावित। कान्तिपुरमा समाचार छ।
5: जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खे खोला खण्डको पुननिर्माण आजबाट शुरू हुने भएको छ। 12 असोज 2081 बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गको काभ्री र सिन्धुलीमा पर्ने 30.5 किलोमिटर सड़क खण्ड पुननिर्माण तथा मरमत गर्नुपर्नेछ। त्यसमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा पिप्लेदेखि बर्खे खोलासम्मको 3.2 किलोमिटर सड़क खण्डको पुननिर्माण कार्य शुरू हुन लागेको सड़क विभागका उप महानिर्देशक अर्जुन प्रसाद अरियालले जानकारी दिनुभयो। आज जापानका लागि नेपाली राजदूत मायादा तोरू र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले संयुक्त रूपमा परियोजना पुननिर्माणको शिलान्यास गर्ने तयारी छ। जापानको सिमिजु कर्पोरेशनले उक्त सड़क खण्डको निर्माणको ठेक्का पाएको छ। जापानले 2.80 अर्ब एन अनुदान दिने गरी 13 कार्तिकमा द्विपक्षीय सम्झौता भएको थियो। त्यसपछि बाँकी प्रक्रिया पूरा गरेर निर्माण शुरू गर्न लागिएको हो। आजबाट जापानले पिपी राजमार्गको पुननिर्माण थाल्दै नयाँ पत्रिकामा समाचार छ।
4: बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्र विवाद उत्कर्षमा पुग्दा दुवै पक्षले कागजात र प्रमाण आफूसँग रहेको दावी गरेका छन्। लामपाटा च्याचौर रानीसैन क्षेत्रलाई बाजुराले हिमाली गाउँपालिका वडा नम्बर 3 र हुम्लाको खारकुनाथ गाउँपालिकाले वडा नम्बर 2 भनेको छ। हुम्लाले उक्त क्षेत्र कागज प्रमाणका आधारमा आफ्नो भएको दावी गरेको छ। अदालतको फैसला लामो समयदेखि भोग चलन र तत्कालीन जिल्ला वन कार्यालयले गठन गरेको सामुदायिक वनको प्रमाणका आधारमा हुम्लाले उक्त क्षेत्र आफ्नो भएको दावी गरेको छ। यता बाजुराको हिमाली गाउँपालिका 3 लामपाटाका पेमागर गुरूङले लामो समयदेखि आफ्नो बसाई लामपाटामा रहेको र आफ्नो नाममा जमीनको लाल पूर्जा समेत रहेको दावी गर्नुभयो। यता सरकारले भने सीमा विवाद बारे अध्ययन गर्नका लागि विवाद तथा शान्ति सुरक्षाको अवस्था बारे एउटा र

0: भूमि सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गर्नका लागि अर्को गरी दुईवटा समिति गठन गरेको छ। आजका पत्र पत्रिकामा समाचार छ।
1: बागमती प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले करिब 49 अर्बको प्रारम्भिक बजेट सिलिङ निर्धारण गर्दै प्रदेशका मन्त्रालयहरूलाई योजना तथा कार्यक्रम छनको लागि पत्रचार गरेको हो। प्रदेश सरकारले आगामी साउनदेखि मन्त्रालयको संख्या 14 घटाएर 8 झार्ने निर्णय गरिसकेको छ, तर बजेट सिलिङ भने सबै मन्त्रालयलाई पुरानै संरचना अनुसार वितरण गरिएको छ। बजेट कार्यान्वयनको चरणमा पुगेपछि कार्यक्रम तथा बजेटलाई नयाँ संरचना अनुसार मर्च गरिने आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताउनु भएको छ। उहाँका अनुसार बजेट तर्जुमा निर्देशिका अनुसार चैतको पहिलो साताभित्रै सिलिङ वितरण हुनुपर्ने भए पनि मन्त्रालय तथा कार्यालय पुनर्संरचना सर्वे र प्रशासनिक तयारीका कारण ढिलाइ भएको हो। बागमतीको आगामी बजेटमा चालू खर्चतर्फ करिब 30% कटौती गर्ने तयारी गरिएको छ। नयाँ पत्रिकामा समाचार छ।
0: र साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी अरमकोका परियोजनामा कार्यरत नेपाली सहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एक अध्ययन प्रतिवेदन ल्याएको छ। आप्रवासी श्रमिकको मानव अधिकार सम्बन्धी अनुसन्धान गर्ने लन्डन स्थित संस्था फेयर स्क्वायरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउदी अरबको परियोजनामा कार्यरत श्रमिकले अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नु परेको छ। परियोजनामा कार्यरत श्रमिकलाई असुरक्षित आवास स्थलमा राखिने, पर्याप्त आराम र खाना नदिने, दुर्घटना वा मृत्यु हुँदा समेत उचित क्षतिपूर्ति नदिने समस्या रहेको अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ। साउदीको तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक गर्मीले गम्भीर जोखिममा, कान्तिपुरमा समाचार छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतका विभिन्न क्षेत्रमा तातो हावा लू चल्दा जनजीवन अस्तव्यस्त बनेको छ। द हिन्दूमा प्रकाशित समाचार अनुसार धेरै क्षेत्रमा तापक्रम 44 डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको छ। तातो हावाको कहरपछि पंजाबका अस्पतालहरूले हिट स्ट्रोक व्यवस्थापन युनिट नै संचालन गरेका छन्। यस्तै गरी झारखण्डका 3 जिल्लामा आज सोमबारको लागि लू आउन सक्ने चेतावनी जारी गरिएको छ। तापक्रम वृद्धिले जनावर र पक्षीहरू पनि समस्यामा परेका छन्। शनिबार दिल्लीमा अति गर्मी थियो, तर आइतबार बिहान आधी र हल्का वर्षा भएपछि जनताले थोरै राहत महसुस गरेका छन्। दिल्लीका पशु उद्धारकर्मीहरूका अनुसार शनिबार परिवारहरू आकाशमै थकित भएर जमीनमा बेहोस भएर झरेका थिए। केही सड़क क्षेत्रमा पानीको कमीले छटपटाइरहेका चीलहरूलाई उद्धार गरिएको छ। यस्तै लगातारको लूका कारण सड़कका जनावरहरू पनि समस्यामा परेका छन्। तेलंगना राजस्व आवास र सूचना तथा जनसम्पर्क मन्त्री पेनगुटेली श्रीनिवासा रेड्डीका अनुसार राज्यका 7 जिल्लामा यस वर्षको गर्मीले 16 जनाको मृत्यु भइसकेको छ। उहाँले अति उच्च तापक्रम रेकर्ड भएका गाउँहरूको पहिचान गर्न अधिकारीहरूलाई निर्देशन समेत दिनुभएको छ। यस्तै कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको प्रबन्ध सुनिश्चित गर्न आग्रह समेत गर्नुभएको छ। राजस्थानको चितौरागढमा शनिबार तापक्रम 44.2 डिग्री सेल्सियस रेकर्ड भएको थियो। बिहार राज्यका जिल्लाहरूमा तापक्रम 40 डिग्री नागेपछि विद्यालयको पढ़ाईको घण्टा घटाइएको छ।
0: अब खेल समाचार। पहिलो खेलमा भारतसँग हारेपछि दबावमा परेको घरेलु टोली नेपाल लगातार 2 जीतका साथ काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कबड्डलमा 54 वरियतामा रहेको नेपालले 70 वरियताको मालदिव्सलाई 3-0 सोझो सेटमा हराउँदै अन्तिम 4 स्थान पक्का गरेको हो। युवा खेलाड़ीको उत्कृष्ट प्रदर्शनपछि निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले मालदिव्सलाई 25-12, 25-9 र 25-20 हरायो। नेपालको 3 खेलबाट 7 अंक भएको छ। भारतले 2 खेलबाट 5 अंक जोड्दा किर्गिस्तानले समान खेलबाट 3 अंक मात्र बटुलेको छ। नेपाल सेमी फाइनलमा प्रवेश गरेसँगै अब समूह एबाट भारत र किर्गिस्तान मध्ये एक टोली अन्तिम 4 पुग्नेछ। भारतले सोमबार किर्गिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्दैछ। यो खेलपछि समूह विजेता टुंगो लाग्नेछ। समूह बीबाट इरान र काजाकिस्तानले सेमी फाइनल यात्रा बलियो बनाएका छन्। इरान अर्को चरणमा प्रवेश गरेको छ। समूहमा श्रीलंका र बंगलादेश पनि रहेका छन्। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले तयार गर्यो 54 पुदे प्रस्ताव। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि गैर आवासीय नेपालीलाई मताधिकार सम्मका विषय।
0: पार्टी पुनर्गठनका लागि भन्दै एमाले बनायो कार्यदल। 1 महिनापछि बस्ने केन्द्रीय कमिटिबाट विवाद टुंग्याइने।
1: कृषि क्षेत्रको आधा बजेट रासायनिक मल खरिदमै अन्तर्राष्ट्रिय नाकामा नेपाली चियामाथि बारम्बार भारतको अवरोध
0: भारतका विभिन्न राज्यमा लूको प्रभाव तेलंगानामा 16 जनाको मृत्यु
1: र काभा महिला भलिबलमा मालदिवसलाई हराउँदै नेपाल सेमी फाइनलमा
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद सन्चु र धर्मराज विदा हुन्छन् नमस्कार
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस् हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar
3: Coming up next
4: The News Plus
5: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features, outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview.
6: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
7: Vichar, Tito Pani, Mitho Pani. Vishaya, Rajnitik Pani, Gaira Rajnitik Pani. अतिथि परिचित पनि अपरिचित पनि र सरोकार सिधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि द न्यूज प्लस
2: रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास
8: AIO. Yes, AIO. All in one mart. The best place for shopping.
9: Kya sara ho, khas pya.
8: के छैन भन न नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री बैंकिङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
9: वाउ कहाँ छ र यो
8: यही मिन भवनमा शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा
2: ऑल इन वन मार्ट हेल्पिङ मेक योर लाइफ इजियर
10: एस्टम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
11: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
11: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
10: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
11: यता आइज न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
10: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुखज्यू
11: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
11: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
10: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु भयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
12: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
15: त्यसैले च्याउ खेती गरौं, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौं, स्वस्थ रहौं।
14: तर वर्षायाममा जथाभावी जंगलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
15: त्यसैले जंगली च्याउहरूको उपभोग नगरौ नगराऊ, दुर्घटनाबाट बाँचौ र बचाऊ।
14: व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
16: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
17: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
16: द न्यूज प्लस।

0: नमस्कार। थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। सरकारले विभिन्न क्षेत्रमा सुधारका कार्यक्रम शुरू गरेको छ र पछिल्लो पटक सार्वजनिक सवारीका नयाँ दर्तामा रोक लगाएको विषय अलिकति विवादमा आएको जस्तो, जसका कारण व्यवसायहरू अलमलमा परेको जस्तो र अब भविष्य के हुने भन्ने दुविधामा परेको जस्तो देखिएको छ। सरकारको यो निर्णयले भन्सारतिर र नेपालभित्रै सकेका गाड़ी अब कसरी थन्क्याउने अथवा कहाँ थन्क्याउने, त्यस बापतको क्षति कसरी त्यो क्षतिपूर्ति गर्ने भन्ने विषयले व्यवसाय अलि बढ़ी चिन्तित छन्। यातायात क्षेत्रमा बिचौलिया बन्द गरेर थुप्रै कामहरू सहज भएको अवस्था पनि छ। यस मानेमा सरकारलाई धन्यवाद पनि दिइरहेको अवस्था छ धेरै उपभोक्ताले। तर अर्कोतर्फ नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोकिँदाखेरि यसको दीर्घकालीन असर अथवा अल्पकालीन असर केही पर्छ कि भन्ने चिन्ता पनि सँगै छ। आजको द न्यूज प्लस कार्यक्रममा सरकारको एक्सनले सार्वजनिक यातायातको क्षेत्रमा कस्तो सुधार आउन सक्ला भन्ने विषय र आगामी बजेटका प्राथमिकता के हुनुपर्छ भन्ने विषयमा पनि हामी कुराकानी गर्दैछौं। कुराकानीका लागि अर्थविद अर्थ राजनैतिक विश्लेषक पनि हुनुहुन्छ डाक्टर गोपीलाल नेपाने, हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। डाक्टर नमस्कार। कार्यक्रममा स्वागत छ। सरकारले सार्वजनिक यातायातको क्षेत्रमा अब सुधारका काम गरेको जस्तो देखिएको छ। केही हदसम्म बिचौलियाको अन्त्य गरिएको भनिएको छ कतिपय यातायात कार्यालयहरूमा। त्यो सँगै अहिले सार्वजनिक यातायातमा नयाँ सवारी साधनको दर्ता रोकिएको छ। यसको खास लजिक पनि सुन्न पाइएको छैन, दर्ता किन रोकियो भनेर। यो आम नागरिकले उपभोग गर्ने कुरासँग जोडिन्छ। एकातिर व्यवसाय भए पनि अर्कोतिर थुप्रै नागरिकसँग जोडिएको विषय पनि हो। यसको विवाद र अन्यल दुवै छ, तपाईँले कसरी हेर्नु भएको छ?
1: हामीले जब न्यूजबाट सुन्यौं कि नयाँ दर्ता बन्द गर्ने होइन, गर्न नदिने, अब दर्ता हुन नदिने भन्ने किसिमको जुन सूचना सम्प्रेषण भयो पूर्वाधार मन्त्रालयबाट, त्यसबाट एक दुईवटा कुरा हामीले सोच्नुपर्ने स्थिति आयो। पहिलो कुरो त हामीले 20 वर्ष पुगेका गाड़ीहरू रिप्लेस गर्ने भनेर सरकारले एउटा कानून मार्फत यो प्रक्रिया अगाडि बढ़ाइरहेको छ। जुन गाड़ी सार्वजनिक क्षेत्रमा 20 वर्ष पुग्यो त्यसले त चलाउन पाउँदैन होइन, त्यो रिप्लेस हुन्छ। त्यो रिप्लेसखेरि त्यसको स्वाभाविक रूपमा संख्या घट्छ होइन, र नयाँ नआइकन अनि रिप्लेस हुँदाखेरि यातायात क्षेत्रमा एउटा क्राइसिस, मान्छेहरूले कसरी होइन यातायातलाई सुविधा जनक ढंगले प्रयोग गर्न सक्छन् भन्ने प्रश्न त छ। पुरानो रिप्लेस हुँदाखेरि नयाँले ठाउँ पाउनुपर्छ होइन, त्यसैले दर्ता बन्द गर्दाखेरि उपभोक्ताहरूलाई सोझै मार पर्ने र व्यवसायीहरूको खास गरिकन पुराना गाड़ी हुने व्यवसायीहरूको मोनोपोली बिजनेस चल्ने सम्भावना हुन्छ र त्यसबाट कन्ज्युमर चाहिँ नोक्सानीमा पर्छ। त्यसैले हामीले के भन्यौं भने आम सर्वसाधारणले प्रयोग गर्ने जुन गाड़ी हो त्यो गाड़ीको दर्ता बन्द गर्दाखेरि त्यो चाहे ट्रक होस्, चाहे बस होस्, चाहे माइक्रो होस्, चाहे अरू कुनै सवारीका साधनहरू हुन्, त्यो बन्द गर्दाखेरि यदि जनताले त्यसका उपहारले होइन नोक्सानी हुने स्थिति भयो, उसलाई पीड़ा हुने भयो भने यो निर्णय गलत हुन्छ है। त्यसैले तिमीले कुन आधारमा होइन यो आधार बिना र तथ्यपरक ढंगले विश्वासिलो आधार बिना भनेको छु मैले, सरकारले जुन आधार दिएको छ अहिले प्रदूषण बढ़्यो र सड़क जाम धेरै भयो भन्ने होइन, जुन दुईटा आधार दिएर उसले अहिले सवारी साधन नयाँ सवारी साधन बन्द गर्ने भन्ने निर्णय गरेको छ, यसले यी दुईटै कुरो प्रमाणित गर्दैन। हाम्रा रोडहरू अत्यन्तै जीर्ण अवस्थामा छन् होइन, गाड़ीको कारणले रोड तपाईँको साँगुरो भएको होइन, रोड बनाउँदा साँगुरो बनाइएको थियो र गाड़ी त क्रमशः बढ्दै जान्छ। हिजो 7 सालमा गाड़ीहरू कम थिए, 46 सालमा त्योभन्दा अलिकति बेसी भए होलान्, अहिले 76 सालमा अलिक बेसी भए होइन, अब 82-83 हुँदाखेरि अलिकति बेसी हुने भए होइन, किनकि समाज परिवर्तन हुँदै जाँदाखेरि गाडीहरू स्वाभाविक रूपमा मान्छेका सुविधाहरू थपिँदै जान्छन् होइन. अहिले त गाडी पनि त धेरै भिआइपी सोफा सिट भएका गाडीहरू पनि त छन् नि होइन, इलेक्ट्रिक पनि थपिएका छन्. त्यसैले सुविधाहरू त थप्दै जानुपर्छ र थप्दै जाने क्रममा रोड ठुला हुनुपर्ने, रोड ठिक हुनुपर्ने होइन. हाम्रा रोडहरू चाहिँ डेथ ट्राप जस्तो बनाएको छ, यत्रो गड्डा दुईपट्टि खनिएर रोड बनाएको छ. रोड बनाउनेहरूको बुद्धि यस्तो छ, सरकारले रोड बनाउँछ नेपालमा, अरूले बनाउँदैन. त्यसैले रोडको साइज हेरेर गाडी फिक्स हुने होइन, गाडीको नम्बर हेरेर रोडहरू बन्नुपर्छ होइन. तर यहाँ त जाम भयो भन्ने न्युले जुन बन्द गरियो यो गलत हो. र जहाँसम्म अब प्रदूषणको कारणले चाहिँ दर्ता बन्द गरियो भनियो, इलेक्ट्रिक भेहिकलले प्रदूषण गर्छ जस्तो मलाई लाग्दैन. वायु प्रदूषणमा इलेक्ट्रिक भेहिकलको कुनै कन्ट्रिब्युसन हुँदैन. त्यसैले यो बन्द गर्नुको पछाडिको रिजन, तथ्यपरक रिजन चाहिँ छैन. एकातर्फ तपाईँ 20 वर्षे साधनहरू हामी चलाउन दिँदैनौँ, त्यसले चाहिँ वातावरणलाई दूषित गराउँछ, त्यसले एक्सिडेन्ट गराउँछ होइन, हामी कहाँ मेन्टेनेन्स राम्रो भएन भनेर भन्ने, अर्कोतर्फ नयाँ गाडीको इन्ट्री रोक्छु भन्ने कुरो, यो
0: प्रदूषण बढेको कुरा अथवा सवारी जाम बढेको भन्ने सरकारले जुन कारण देखाएको छ, खास कारण यो देखाइए पनि नियत अर्कै छ भन्ने हो, नियतमाथि शंका गर्नुपर्ने हो सरकारको.
1: एकदम सत्य कुरो यही हो. सरकार अहिले मैले मेरो अहिले विश्लेषणमा काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाहजी मेयर भइसकेपछि उहाँले महानगर यातायात भनेर चलाउनु भयो आफैले. अहिले बस महानगरका बसहरू चलिराखेका छन्. कतै निजी सवारी साधनलाई बन्द गरेर सरकारले सवारी साधन चलाउन खोजेको जस्तो देखिन्छ अहिले. एकातिर सरकारले साझा चलाइ नै रहेको थियो पहिलादेखि नै, साझा बस होइन, प्रत्येक वर्ष 4 अरब, 5 अरब, 7 अरब, 8 अरबसम्म नोक्सानीमा गएको छ साझा यातायात. सरकारले पैसा दिन्छ त्यो पैसा होइन. हाम्रो भनाइ के हो भने, जनताको यो रोड बनाउने पैसा, बालबालिकाको खाजाको लागि छुट्याएको पैसा, स्कूलको लागि छुट्याएको पैसा होइन, हेल्थ सेन्टरहरू बनोस् भनेर छुट्याएको पैसा होइन, औषधि केही निश्चित औषधि सरकारले दिन्छु भने छ त्यो औषधि पाइने, त्यो औषधि किन्ने पैसा जुन ट्याक्सको पैसा हो, त्यो ट्याक्सको पैसा चाहिँ काठमाडौँमा गाडी चलाएर बस चलाएर नोक्सान गराउनु हुँदैन, प्लेन चलाएर नोक्सान सरकारले गराउनु हुँदैन. तपाईँ एरोप्लेनकै कुरा गर्नुहोस् न, एरोप्लेन तपाईँको नेपाल वायु सेवा निगम वर्षको 6 अरब 7 अरब नोक्सानीमा जान्छ प्रत्येक वर्ष होइन. अब त्यहीसँगको प्राइभेट एरोप्लेन चाहिँ प्रत्येक वर्ष एउटा दुईटा उनीहरूले थपिरहेका हुन्छन्, उनीहरू प्रफिटमा गएका हुन्छन् होइन. त्यही भाडा लिन्छ नेपाल नेपाल एयरलाइन्सले, त्यो चाहिँ 6 अरब 7 अरब घाटामा जान्छ. त्यसैले नेपालको हाम्रो जुन नेता र ब्युरोक्रेसी छ, यो ब्युरोक्रेसी र नेतृत्वले, पोलिटिकल लिडरसिप र ब्युरोक्रेसीले त पैसा जनताको ट्याक्स ठग्ने बाहेक केही गर्दैन. त्यसैले हामीले के भन्यो, यो ठग्ने नयाँ माध्यम सरकारले यो बस चलाएर गरिरहेको छ. त्यसैले हिजो साझा बस चलिरहेको थियो होइन, साझा बसबाट सरकारले बेनिफिट लिइरहेको थियो, त्यसबाट कमिसन खाने, हरेक सामान किन्दाखेरि कमिसन खाने, गाडीहरू बिगारिदिने होइन, अनावश्यक तपाईँका सामानहरू किनेर थन्काएर राख्ने र त्यसलाई सामानहरू बिगारिदिने, त्यसबाट कमिसन खाने, अनावश्यक भर्ती केन्द्र बनाउने, आफ्ना नजिकका आसेपासेहरूलाई भर्ती केन्द्र बनाउने, र यसरी राज्य कोष दुरुपयोग गर्ने काम त साझा यातायातले गरिराखेका छ नि त होइन.
0: र सरकारले यसरी निजी क्षेत्रलाई अथवा सार्वजनिक क्षेत्रलाई चाहिँ सवारी साधनहरू खरिद गर्न दिएन, बसहरू ठूला खरिद गर्न दिएन भने त अरूतिर सरकारलाई राजस्वमा पनि समस्या छ. अझै त आर्थिक वर्षको बजेटको मुखमा यस्तो काम किन गर्छ, हामी सिधै नियतमाथि मात्रै शंका गर्यौं, अर्कोतिर यसको सुधारको प्रयास पनि केही हो कि भनेर केही बेनिफिट अफ डाउट दिन सक्ने अवस्था हुँदैन.
1: होइन, अर्थमन्त्रीको यो हिजो अस्तिको विभिन्न ठाउँबाट जुन आएका वक्तव्यहरू छन्, अर्थमन्त्रीजीले 11 खर्ब हामी कमाउँछौ, 20 खर्बभन्दा माथिको बजेट जान्छ भनेर प्रष्ट रूपमा उहाँले भन्दै आउनु भएको छ. त्यो भनेको चाहिँ अब उहाँको आमदानीको स्रोत चाहिँ 11 खर्ब हो होइन, जान्छन् 20 खर्बमाथिको बजेट जान्छ भनेर उहाँले त्यति नभइकन हुँदैन, विदेशबाट लोन नलिकन हुँदैन पनि भन्नुभएको छ. त्यसले सरकारको नियत चाहिँ कस्तो देखिन्छ भने, कसरी त्यो घाटा बजेट जुन हो होइन, त्यो घाटा बजेटलाई परिपूर्ति गर्ने क्षेत्र चाहिँ तपाईँको आन्तरिक लोन र बाह्य लोनबाट परिपूर्ति गर्ने देखिन्छ अहिले.
0: बजेटमा हामी फेरि आउँछौ. जस्तो सार्वजनिक यातायातकै क्षेत्रमा यातायात कार्यालयहरू चाहिँ मा त अहिले सरकारले व्यापक सुधार गरेको बिचौलिया मुक्त भएको चर्चा छ र सेवाग्राही पनि खुशी भएको प्रतिक्रियाहरू प्राप्त भएको छ। त्यसले हेर्दाखेरि समग्रतामा सरकारले धेरै क्षेत्रमा सुधारको काम गर्दै ल्याएको भन्न सकिने हो कि यी सबैसँग फेरि पछाडि नियतमाथि कतै शंका गर्नुपर्ने अवस्था देखिँदै आएको हो?
1: तपाईँले तपाईँको पछिल्लो प्रश्नसँग चाहिँ म अलिकति बढी सहमत छु र मलाई अलिक शंका लागेको के छ भने नेपाल हाम्रो बालेन्द्र शाहजीको सरकारले बेरोजगारी बढाउनेतिर चाहिँ काम गरिराख्या हो कि जस्तो मलाई लागिरहेको छ एङ्गलबाट हेर्दाखेरि। कसरी भने जस्तै यातायात क्षेत्रमा थुप्रै मान्छे केही मान्छे प्रत्यक्ष रूपमा संलग्न छन्, ड्राइभर खलासी होइन, टिकट काउन्टरमा बस्ने मान्छेहरू, लगानीकर्ताहरू यो प्रत्यक्ष रूपमा र त्यसबाट आश्रित परिवार यो प्रत्यक्ष रूपमा लाभान्वित मानिसहरू हुन् होइन। यो बाहेक पनि जस्तै तपाईँले जो बिचौलिया भनेर भनिरहनु भएको छ र त्यो बिचौलिया भन्ने चाहिँ विभिन्न ठाउँबाट जो मान्छेले अहिलेसम्म भटावट समातिराखेका छ बिचौलिया मुक्त गर्ने भनेर, ती यी बिचौलिया भनेका मान्छेहरू झन्डै 50,000 जति रहेछ थ्रु आउट द कन्ट्री। जस्तै ती मान्छेहरूले चाहिँ जस्तै पेसेन्जर खोज्ने, त्यो बस र ट्रकमा होइन सामानको लागि खोज्ने होइन, त्यसबाट अलिकति कमिसन लिने, अनि त्यो सामान ड्राइभरलाई भन्ने अथवा साहुलाई भनिदिने होइन, सामान उसले लिएर जान्छ र जस्तै अब सर्टन अब भाडा ड्राइभरलाई भनेछ भने सपोज 50,000 भाडा लाग्नुदेछ भने होइन त्यसको सर्टेन हिसाब 2,000-4,000-5,000 उसले कमिसन बापत खाने र त्यसबाट उसको परिवार चलाउने गरिरहेका यस्तो ठूलो संख्या रहेछ। अब बसहरूमा पनि होइन सार्वजनिक यातायातका साधनहरूमा पनि बिजोजमा मान्छे चढाइदिने र त्यो मान्छे बापत 150 रुपियाँ होइन उसले कमिसन लिने र त्यसबाट आफ्नो परिवारको गुजारा चलाउने गरिएको रहेछ। अहिले अहिले यो यस्तो संख्या चाहिँ तपाईँको 50,000 भन्दा बेसी नै छ भन्ने आकलन छ, शुरूआती आकलन देशभरिमा। त्यसले त्यो 50,000 को परिवार चलिराखेका छ अथवा 50,000 मान्छे इङ्गेज छन् अप्रत्यक्ष रूपमा, यो कुनै प्रत्यक्ष होइन,
0: परेको अवस्था थियो होला नि त।
1: म यसलाई क्लियर गर्न यसले गरौँ चाहिँ के त भन्दाखेरि तपाईँले 500 रुपियाँ भाडा तिर्नु पर्ने थियो अथवा 200 रुपियाँ भाडा तिर्नु पर्ने थियो होइन, उसले खोजिदियो यो गाडी खोजिदियो होइन, फर एक्जाम्पल गाडीमा चढाइदियो उसले, गाडीमा चढाइदिए बापत उसले 50 रुपियाँ कमिसन खायो होइन, भन्दा 500 को भाडामा त 450 त साहुले पायो नि होइन, 50 रुपियाँ चाहिँ उसको हातमा गयो। यो गाडी भने चाहिँ कस्तो चिज रहेछ भने सार्वजनिक यातायातका साधनहरू भने चाहिँ यो खालि साउजीले मात्रै खाने चिज होइन, यो यसले जस्तै बिजुलीको खपत गर्छ होइन, इभी फर एक्जाम्पल इभीमा त अहिले बिजुलीको खपत हुन्छ होइन, त्यो खपत हुँदाखेरि नेपाल विद्युत प्राधिकरणलाई फाइदा हो होइन, तपाईँको होटलहरूमा ड्राइभरहरू बास बस्छन्, खलासीहरू बास बस्छन्, होटलवालालाई फाइदा हो, त्यहाँ खाना खान्छन् सुत्छन् किनकि सबैतिर डेरा राखेर त साध्य हुँदैन होइन, त्यहाँ होटलहरू चले, तपाईँको अब प्रत्यक्ष रोजगारी दिने काउन्टरहरू खुले त्यसले रोजगारी पायो, त्यसको परिणामबाट पालियो, ड्राइभर खलासी हुन्छ त्यसले पायो, रेभिन्यू जेनेरेट भएको हुन्छ, सरकारले ट्याक्स पाउँछ होइन, प्रत्येक 3-3 महिनामा अब भ्याटमा दर्ता भएका कम्पनीहरू हुन्छन् होइन, अनेक किसिमले कम्पनीहरू स्थापित, अहिले त सबै कम्पनीमै जानुपर्छ, कम्पनीले चलाउने हो अहिले गाडी होइन, ती त्यसले भ्याट तिर्छन्, रेभिन्यू जेनेरेट हुन्छ, गभर्मेन्टलाई फाइदा हुन्छ, तिनले गाडी तिर्छन्, ती इन्कम ट्याक्सले अनेक किसिमका ट्याक्स त्यहाँ तिर्छन्, त्यसैले यो क्षेत्र चाहिँ सबैलाई खुवाउने क्षेत्र हो, यो थुप्रै मान्छे यसमा इन्भल्भ हुन्छन् र प्रत्यक्ष लाभ लिइराखेका हुन्छन्। त्यसैले मैले अहिले मेरो प्रस्ताव के हो भने जो 50,000 मान्छे अप्रत्यक्ष रूपमा होइन 150 कमिसन खाएर होइन त्यो बसमा मान्छे हाल्ने काम गरिरहेका छन् अथवा त्यो साउजीलाई बेनिफिट दिइरहेका छन्, त्यो चाहिँ कहाँनिर अपराध हो भन्ने मेरो प्रश्न, त्यसलाई व्यवस्थित गरौं र त्यो तिनको परिवार पनि पाल्ने किसिमको अवस्था सिर्जौं भने मेरो विचारमा साउजीलाई नाफै हुन्छ, साउलाई पनि नाफै हुन्छ, साउ नाफा भयो भने सरकारलाई पनि उसले रेभिन्यू जेनेरेट गर्छ तिर्छ र उपभोक्ता मारमा पर्ने स्थिति चाहिँ मैले देखेको छैन, किनभने मैले पाएको सूचना अनुसार चाहिँ रेट चाहिँ जति भाडा जे अब कुनै सामान लोड गर्नु पर्यो भने रेट त्यही हो होइन, उसले साउजीले पाउने पैसाबाट केही पैसा खाँदो रहेछ होइन, मान्छे हाल्दाखेरि पनि अथवा सामान हाल्दाखेरि पनि, भनेपछि यो त के चाहिँ नोक्सान भयो र
0: तर जस्तो अरू क्षेत्रमा सरकारी बजारकै कुरा गर्ने हो भने तरकारीको किसानहरू समस्यामा परेको बिचौलियाका कारणले अथवा बीचमा हुने दलालीका कारणले भन्ने चर्चा एकदमै धेरै व्यापक रूपमा हुन्छन्। यसमा पनि फेरि उपभोक्ता त्यसको बढी भाडामा मारमा पर्ने हुन् कि भन्ने चिन्ता त छ नि होइन?
1: म तरकारीको विषयमा पनि आउँछु, तरकारी पनि उल्टो दिशामा। यो तरकारीको केस पनि जसरी अहिले नियन्त्रण गर्न खोजिएको छ, बिचौलियाको नियन्त्रण भन्दा जसरी एकदम यो स्याल हुनिया चलाइएको छ, यो पनि एकदमै गलत हो। मैले अलिकति यो व्यवसायीहरूसँग जुन इन्फर्मल सेक्टरका मजदुरहरूले काम गरिरहेका छन्, 50,000 मजदुरहरू होइन, सामान होइन, यो गुड्स क्यारियरहरूलाई, ट्रकहरूलाई होइन, मालवाहक सवारी साधनलाई सामान दिएर कसैले कमिसन खाइरहेका छन्, कसैले होइन पेसेन्जर प्रोभाइड गरेर अलिअलि कमिसन खाइरहेका छन्। तिनको कमिसनलाई व्यवस्थित गर्छौँ, यो कानून बनाएर तिमीले दिनको 1,000 कमाउँदाखेरि ट्याक्स लाग्दैन अथवा 2,000 कमाउँदा ट्याक्स लाग्दैन, 2,000 भन्दा माथि चाहिँ गर्दाखेरि तिमीले अलिकति सेवा गरे बापत राज्यलाई 1% चाहिँ कर तिराए भनेर तिमीलाई व्यवस्थित गरिदियो भने तिनको इज्जत आउँथ्यो र तिनको परिवार चल्थ्यो। तपाईँ 50,000 मान्छेलाई 81 तपाईँले उठाउँदै छुँदै गरेर त मेरो विचारमा समस्याको समाधान हुँदैन। हरेक मान्छेलाई रि गरेर होइन आफ्नो श्रम र पसिना बेचेर खाने अधिकार त हुन्छ नि त दुनियाँमा, र त्यसले कतै नोक्सान गराएको छैन होइन, नम्बर एक। नम्बर दुई, तपाईँले जुन तरकारीको कुरा गर्नुभयो, तरकारीको चाहिँ जस्तै किसानले तपाईँले किलोको भनौँ न तिते करेला चाहिँ किलोको 100 बेच्यो किसानले भने हामीले उपभोक्ताहरूले खाँदाखेरि चाहिँ त्यो 400-500 किलोको पुगिराख्या हुन्छ होइन। यसको त यसको समाधान चाहिँ बिचको मान्छे हटाइदिएर हुँदैन, बिचको मान्छे नभइकन तपाईँले ऊ डडेलधुराको किसानले उत्पादन गरेको तरकारी बिचौलियाकै कारणले काठमाडौँमा आइपुग्ने हो, किनकि उसलाई मार्केट थाहा हुन्छ, काठमाडौँ, विराटनगर अथवा वीरगंज कहाँ लाने हो, नेपालगंज कहाँ लाने हो, ठूला शहरहरूमा किसानले उत्पादन गरेका जुन सामानहरू हुन्छन् त्यो चाहिँ बिचौलिया नहुने हो भने उसले मार्केट पत्ता लगाउँदैन, किन किसानको एक्सेस त हुँदैन नि त, हरेक किसानले मेरो सामानको मार्केट चाहिँ यहाँ छ भन्ने कुरो त पत्ता लाउँदैन। त्यो पत्ता लाउने काम कसले गर्छ भन्दाखेरि मिडल म्यानले गर्छ, जसलाई हामी अत्यन्तै नराम्रो भाषामा बिचौलिया भन्छौँ। यो व्यापारको बिचौलिया भने व्यापारमा नभइकन नहुने तत्व हो, यो नभइकन व्यवसाय हुँदैन। यहाँ त काङ्ग्रेस र कम्युनिस्टका साथीहरूले के एउटा भाष्य तयार गरिदिए भने बिचौलिया भनेको चाहिँ जस्तै अब यहाँ त व्यापार गरेर खानु पनि त गलत हो नि होइन, उद्योगपति भने ठग हुन्छन्, व्यापार गर्ने मान्छे ठग हुन्छन्, व्यवसाय गर्ने मान्छे ठग हुन्छन्, राजनीति गरेर लुटेर खान चाहिँ नेपाली माइन्ड सेटले यसलाई चाहिँ सही भन्यो होइन, व्यापार गर्दा खान्छु भन्ने, काम गरेर खान्छु भन्ने मान्छेले त यहाँ त ठाउँ पाउँदैन नि त, यो त ट्रुथ जहिले पनि रिजेक्ट भइरहेको देश हो नि त आजसम्म पनि। त्यसैले त बिचौलिया नभई नहुने हो भने त तपाईँले व्यापारै गर्न सक्नुहुन्न। जस्तै नेपालमा के उत्पादन भयो, त्यो नेपालमा उत्पादन भएको वस्तु अस्ट्रेलियामा

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98648732।
3: कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईं भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा जिल्ला टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: ग्रह
0: अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगाए अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

श्री गणेशाय नमः। अस्मत् गुरुभ्यो नमः। अस्मत् परम गुरुभ्यो नमः। श्रीमते रामानुजाय नमः। ओम ध्याय नित्यं महेशं रजतगिरिनिभं चारुचन्द्रावतंसं रत्नाकल्पोजलांगं परस्मृगवराभीतिहस्तं प्रसन्नं पद्मासीनं समन्तात् स्तुतमवरगणैर्व्याघ्रकृतिं वसानम् विश्वाद्यं विश्ववन्द्यं निखिलवयहरं पञ्चवक्त्रं त्रिनेत्रम् विश्वाद्यं विश्ववन्द्यं निखिलवयहरं पञ्चवक्त्रं त्रिनेत्रम् प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिइसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मिसारी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कार्यसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गाउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क हुने गर्न सक्नुहुन्छ। आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुनिराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितनबाट, चितनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितनबाट, सामुदायिक रेडियो सुनवर 90.7 MHz सुनवर नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 MHz दुधोरी सिन्धुलीबाट, रेडियो भरेरी एफएम 102.5 MHz भरेरी रोल्पाबाट, सामुदायिक रेडियो जलचला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुण्डा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 दार्जीलिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 11 गते, तदनुसार ईस्वी सन् 2026 मई 25 तारिक, शक सम्वत् 1948 नेपाल सम्वत् 1146 अनलाथ, रौद्र नामक सम्वत्सर, उत्तरायण ग्रीष्म ऋतु, आज सोमबार रहेको छ, ज्येष्ठ अधिक ज्येष्ठ शुक्ल पक्ष, तिथि रहेको छ नवमी तिथि रहेको छ, 8 घडी 16 परा रहेको छ नवमी तिथि, नक्षत्रमा रहेको छ पूर्व फाल्गुनी नक्षत्र, रहेको छ 4 घडी 27 पला रहेको थियो, बिहानको 6:59 चाहिँ रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। तत्पुरान्त उत्तर फाल्गुनी नक्षत्र प्रारम्भ हुनेछ। योगमा रहेको छ, विशेष गरी हर्षण योग रहेको थियो, बिहानको 6 बजेर
46 मिनटसम्म यानी कि बिहानको 7:55 रहनेछ। तदुपरान्त वज्रयोग रहनेछ। कर्णमा रहेको छ कौलव करण रहेको छ, कौलव करण रहेको छ बिहानको 8:31 तदुपरान्त तैतिलकरण रहनेछ। तैतिलकरण रहनेछ 37:39 पला रहनेछ। चन्द्रमा आज यतिखेर विशेष गरी सिंह राशिमा, यसै गरेर श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज ध्वज योग रहेको छ। आज बिहान सूर्योदय 5:12 भयो भने सधैँ सूर्यास्त 6:50 हुनेछ र आजको दिन मनी घडी 13:38 रहनेछ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय कतिखेर रहन्छ भन्ने विषयमा जानकारी गराउँछु। सर्वप्रथम लाग्मा आजको काल बेला यानि कि अशुभ समय, आजको काल बेलाको समय रहेको छ बिहानको 6:52:58 बिहानको 8:35:35 काल बेला रहनेछ। यानि कि अहिले यतिखेर भने काल बेला चलिरहेको छ, यो काल बेला अहिले 8:35:35 रहनेछ। आजको लागि विशेष गरी लाभ बेलाको समय रहेको छ दिउँसोको 3:26:03 साँझको 5:08:40 लाभ बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहनेछ अहिले बिहानको 8:35:36 शुरू भएको शुभ बेला चाहिँ विशेष गरी बिहानको 10:18:12 शुभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि विशेष गरी सूर्यदि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। विशेष गरी सूर्य वृष राशिमा, चन्द्रमा सिंह राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि सिंह राशि आउँछ। पूर्व फाल्गुनीको चौथो चरण, नाम आउँछ टुकमाया अथवा टुकाराम, नाम आउँछ मध्यनारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराए र अब भने पारा रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: राशि
1: मेष राशि उनीहरुका लागि आजको दिन तार्किक कामले राम्रो उपलब्धि दिलाउनेछ। मेहनत गर्दा अध्ययन प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जानेछ। विशेष काममा जग बसाउने मौका मिल्नेछ। दिउँसोदेखि प्रतिस्पर्धामा उत्रनु परे पनि मनका लाभ उठाउन सकिन्छ। फाइदा हुने काम थालनी हुनेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न पनि सकिने खालको योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा अलि सजग रहनु पर्ला। प्रक्रिया नमिल्नेले काम देखाउनु पर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढाका आफन्त नजिकिनेछन्। मध्याहदेखि बुद्धिको उपयोगले फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रत्यक्ष गरिएको नतिजा पनि सफल रहनेछ। मेहनत गर्दा लक्ष्य प्राप्त हुने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। काममा आफ्नो श्रम पाए पनि प्रतिफल मार्जी अरूले राज गर्नेछन्। नतिजा कमजोर देखिनाले कुनै काम दुर्धुप गर्नु पर्ला, विशेष गरी दोहार गर्नु पर्ला। मध्याहदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरूले पनि साथ दिनेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्दै अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मान सम्मान पाइने समय रहेको छ। बोलीको भरमा चिताको काम बन्दै जाँदैछन्। विचारले धेरैलाई आकर्षण गर्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जाँदैछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रो फाइदाको योग रहेको छ। दिउँसोदेखि नयाँ काम प्रारम्भ होला। पेसा व्यापार व्यवसायमा पनि लाभ हुनेछ। अध्ययन र व्यापारमा प्रगति हुनेछ। व्यक्तित्वमा निरखता आउनेछ। नामदाम इनाम हात लागि हुने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बिछोडीका आफन्त नजिकिनेछन्। मेहनतले उपलब्धि दिलाउनेछन्। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निकाल्ने अवसर प्राप्त हुनेछ। शुभ र समाचारले उत्साह जगाउनेछन्। आमदानीको स्रोत बढ्नुको साथै दिगो काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन खर्चिलो कामले अर्थाभाव न्युत्याउन सक्छ। तैपनि पछिको लागि काम गर्ने समय रहेको छ। समस्याले सक्रिय बन्न प्रेरित गर्नेछ। शुभचिन्तकहरू जुट्टाले आश मारेको फल पुनः प्राप्त हुन सक्छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली साउनेछ। चिताको काम बन्नाले उत्साह जाग्नेछ। नयाँ काम शुरू गर्न सकिन्छ। पेसा व्यापार व्यवसाय पनि लाभ हुने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा आमदानीको स्रोत फेला पर्दै जानेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्दै जानेछन्। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फलको मार्न सकिन्छ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सपोर्ट वा ऋण लिनुपर्ने हुन सक्छ। शोकले खर्च बढाउनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया पनि अघि बढ्ने खालको योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
3: वृश्चिक राशि।
1: वृश्चिक राशि उनीहरूका लागि आजको दिन विवादास्पद काममा हात हाल्नु परे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिन्छ। अवसरले पछ्याउनेछन्। दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। मिहिनेतले नामदाम इनाम दिलाउन सक्छ। दिउँसोदेखि आमदामी गर्न सब फेला पर्दै जानेछन्। पहिलेका कामबाट पनि मनका लाभ हुनेछ। उठ्नु पर्ने रकम हातलागी हुन सक्छ। सञ्चित रकमको उपयोगले लाभ मिल्ने खालको यो घुइँ राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन टाढिएका मित्रगण नजिकनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइन्छ। अभाव हटुङ्गको साथै नामनाम इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्दै जानेछन्। सेवामूलक काम गरिनेछ। दिउँसोदेखि व्यापार व्यवसाय मनका फाइदा हुनेछ। काममा बाधा हट्दै जानेछन्। चुनौती स्वतः हट्दै जानेछन् भने अवसर तथा सफलताले पछ्याउने खालको यो घुइँ राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश अरूका लागि समय खर्च गर्नु पर्ला। व्यवहार अलिक बिग्रिन सक्छ। सानातिनो समस्याले अल्झाउनेछन् भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। काममा शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्दा राम्रो हुनेछ। दिउँसोदेखि काम देखाएर प्रभाव जोगाउन सकिन्छ। अवसरवादीहरू पछि हट्दै जानेछन् भने सहयोग जुटाउनेहरू फेला पर्दै जानेछन्। समुदायको हितमा राम्रो काम गर्न पनि सकिने खालको यो घुइँ राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रियजनसँगको साथले दिन रमाइलो रहनेछ। विशेष काम गर्न विवाहको समय बढी लाभदायक रहनेछ। व्यवसायमा आमदानी बढ्दै जाँदैछन्। साथीभाइहरू जुटाउने परिस्थिति पनि अनुकूल हुनेछ। स्वदेश खानपानको आनन्द प्राप्त हुनेछ। दिउँसोदेखि लुगाफाटाका लागि खजुर खर्च बढ्न सक्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। विशेष गरी धेरै मेहनत परे पनि कमै लाभ हुने सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन प्रतिस्पर्धा गर्नु परे पनि स्रोत साधन जुट्नले दिगो काम बन्द जाँदैछन्। तर आफ्नो मेहनतबाट अलि फाइदा उठाउने कोसिस गर्नेछन्। अलि सजग रहनुहोला। बुद्धिको उपयोगले काम बनाउने समय रहेको छ। मध्याह पछि व्यापार बढ्नुको साथै व्यवसायमा लाभ हुनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। मित्रता प्रेमको बन्धन गसिलो भएर जानेछ भने आकर्षण उपहारले समेत उत्साह जगाउने खालको योग भई राशि मिल्दै आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईं भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं

0: पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
2: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सीताम बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हाम्रो जानकारी भने गरिसकेका छौ। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने गरिसकेका छौ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने गराउने बेला रहेको छ। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौं। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँले स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते। हजुर हजुर नमस्ते, काठमाडौँको बोल्दै हुनुहुन्छ।
1: हजुर, म धादिङबाट धादिङबाट देवकी बोलेको।
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म छोरीको विषयमा हेर लाग्छु। म छोरीको विषयमा,
0: तपाईँ रेडियोबाट अलिकति टाढा जानुहोस् त, तपाईँ त्यताबाट धेरै डिस्टर्ब आएको छ आवाजहरू।
1: काम भयो त, काम भयो
0: छोरीको
1: जन्म मिति कति हो? हजुर, म छोरीको बारेमा हेराउन आएको। छोरीको जन्म मिति भनौँ।
0: हजुर भन्नुहोस् त।
1: के अरे, 2064 साल
0: 2064 साल
1: 2064 साल अनि
0: के अरे, बोल्नुहोस् न, तपाईँ किन आतिनु भएको?
1: पैसठी साल के अरे, 2065 साल साउन 4 गते बिहान 4 बजे जन्म।
0: के बार पर्छ जन्मबार? के बार पर्छ?
1: शनिबार उज्यालो हुँदाखेरि, शनिबार 4 गते शनिबार उज्यालो हुँदाखेरि।
0: सुन्नुहोस् है, ध्यान दिएर सुन्नुहोस् है त।
1: हजुर, अनि नाम दिनु पर्छ?
0: नाम दिनु पर्दैन, नाम म निकालिहाल्छु नि। 2065 साल साउन कृष्ण पक्षको शुक्रबारको राति उज्यालो भएको संसार भएर, होइन? हजुर हजुर, परिवार तिथिमा जमा भएको छ। राशि मकर राशि आउँछ नानीको,
1: अनि
0: उत्तर साढाको चौथो चरण नाम आउँछ नानीको, जीव कुमारी भन्ने नाम आउँछ। जीव कुमारी,
1: जित कुमारी।
0: हजुर, जित कुमारी, जीव कुमारी, यस्तो नाम आउँछ।
1: गुरुले खिल कुमारी भन्नुभएको।
0: खिल कुमारी आउँदैन, चिना बनाउनु भएको छ? त्यही भएर चिना बनाउनु भयो भने जीव कुमारी नाम आउँछ है।
1: हजुर,
0: अन्त नरगण परेको छ नानीको, घातक परेको छ तिथि, चौथी नवमी चतुर्दशी मंगलबार घातक, नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक छ। पूर्णिमाको व्रत लिनुपर्छ, आइतबारको दिन नुन खानु हुँदैन नानीले, है? राम्रो हुन्छ, विवाह वा दाम्पत्यहरू राम्रै

0: आउँछ त्यस्तो नराम्रो छैन पढाइमा पनि राम्रो देखाउँछ अलिक छिटो रिसाउने बानी छ यिनको अनि पढाइमा रुचि त्यति धेरै देखेको छैन पढाइमा रुचि नहुने ग्रहहरू पनि परेको छ है अहिले ग्रह राहु चलेको छ अनि भ्रामरी भन्ने ग्रह चलेको छ राहुको र भ्रामरीको शान्ति स्वस्ति पनि गराउनु पर्छ नानीको राम्रो हुन्छ समस्या बाधा रोकावट आउँदैन सरकारी क्षेत्र राम्रो विदेश यात्राहरू पनि मध्यम खालको छ चाँदीको पाउजु बनाएर लगाइदिनुहोस् नानीलाई राम्रो हुन्छ पाउजु हातमा लाउन मिल्छ त खुट्टामा भनेको मैले अनि अलिक जिद्दी जिद्दी स्वभाव किसिम अलिक जिद्दी जिद्दी स्वभावलाई हटाउनु पर्छ भन्नु होला अरू त्यस्तो नराम्रो छ ठिकै छ पढाइमा मन भएन अब यस्तो पढाइले चाहिँ पढाइ बिचमा छुट्न सक्छ दिमाग राम्रो छ एकछिन पढ्यौँ भने दिमागमा रहन्छ पनि राम्रो पनि छ नराम्रो छैन यिनको ग्रह दशाहरू चाहिँ अलिकति कमजोर कमजोर भयो दशाको शान्ति ग्रहको शान्तिहरू गराइदिनु राम्रो हुन्छ नानीको लागि है
1: अनि बुवा मम्मीसित सम्बन्ध कस्तो हुन्छ नि
0: सम्बन्ध ठिकै छ त्यस्तो नराम्रो छैन ठिक छ
1: अनि यस्तो के अरे रङको रङ कुन रङ राम्रो हुन्छ अनि नम्बर कति नम्बर राम्रो हुन्छ
0: नम्बर 11 नम्बर राम्रो हुन्छ रङ चाहिँ अलिक फुस्रो फुस्रो खालको रङ राम्रो हुन्छ
1: फुस्रो खालको रातोमा फुस्रो खालको
0: रातो होइन फुस्रो खालको खरानी कलर भन्छन् नि हो त्यस्तो कलर राम्रो हुन्छ पढाइमा अलिक ध्यान दिनुपर्छ भन्नु प्रेम विवाह गर्नु हुँदैन भन्नु प्रेम विवाह गर्यो भने घरबार दाम्पत्यमा समस्या आउँछ भन्नु है अरू त्यस्तो नराम्रो छैन ग्रहदशाहरू ठिकै राम्रो देखाउँछ कतिमा पढ्दैछ नानी अहिले
1: अहिले 12 जात दिएर बसेकी थियो अनि 12 कटाउँदै कटाउँदैन होला 12
0: हजुर 12 कटाउँदा कटाउँछ नि त्यस्तो चिन्ता छैन तर नम्बर अलिक थोरै आउँछ के
1: त्यसलाई विदेशमा जाने खाना राम्रो होला कि अब यो गाउँमा भनौँ न सफारी यताउति अब
0: सरकारी राम्रो हुन्छ नानीको लागि
1: सरकारी जाय राम्रो हुन्छ
0: हजुर
1: अनि पाँचै काउँदैन अनि बार कुन राम्रो हुन्छ
0: अहिले मैले भने थिएँ तपाईँलाई जनावर घातकबार यो पर्छ त्यो पर्छ भनेर पनि सुन्नु भएन मङ्गलबार नराम्रो हुन्छ अरू सबै राम्रो हुन्छ
1: मङ्गलबार चाहिँ त्यसलाई राम्रो हुँदैन अरू जन्मै राम्रो हुन्छ
0: उहाँले फोन गर्नुभएको थियो धादिङबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भन्ने गर्नुहोला कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा उहाँलाई स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते हेलो उहाँसँग सम्पर्क भने हाम्रो हुन सकेन 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
2: हेलो नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: म दाङदेखि
0: दाङ जिल्लाबाट बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम भन्नुहोस् त तपाईँको नाम
2: मेरो नाम कुष्ठ हो
0: कसको विषयमा हेर्न चाहनुहुन्छ
2: मेरो छोराको बारेमा
0: हजुर छोराको जन्ममिति भन्नुहोस् त कति हो
2: 2059 साल
0: 2059 साल
2: 11 महिना 11 गते बिहान 6 बजे
0: फागुनको 11 गते बिहानको 6 बजे के बार पर्छ जन्मबार
2: हजुर आइतबार शनिबारको राति आइतबार बिहान
0: हजुर अनि बाबुको जन्म कुन जिल्लामा भएको
2: दाङ जिल्लामा
0: ल सुन्नुहोस् है त
2: हजुर
0: श्री गणेशमा श्रीमती रामानुजाय नमः 2059 साल फागुन कृष्ण पक्षको आइतबारको दिन जन्म सप्तमी तिथिमा जन्म भएको रहेछ रवि सप्तमीको दिन नानी बाबुको चाहिँ तुला राशिमा जन्म भएको छ विशाखाको तेस्रो चरण नाम आउँछ बाबुको तेज नारायण भन्ने नाम आउँछ है तेज नारायण भन्ने नाम आउँछ अन्त्यनाली राक्षसी गुण परेको छ घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी घातक छ बिहिबार घातक नम्बरमा छ नम्बर राशिमा मिथुन राशि घातक छ दशा भाग्य ग्रह असाध्यै राम्रो छ तपाईँको छोराको हजुर धेरै राम्रो छ है
2: हजुर अहिले ग्रह दशा के लागेको छैन बाहिर छ छोरा
0: राम्रो छ ग्रह दशा अहिले लागेको छैन अहिले चिन्ता लिनु पर्दैन बाबुको बारेमा अब बाबुलाई ग्रह दशाको शान्ति अब आउने फागुन पछि गर्नुपर्छ सङ्कटा लाग्छ त्यो बेलामा है
2: हजुर अनि यो के अरे विवाह गर्दा कति वर्षबाट कति वर्षसम्म उचित होला गुरु
0: विवाह गर्दाखेरि यो फागुनभित्र विवाह गर्न पाइयो भने राम्रै हुन्छ विवाह गर्दाखेरि राम्रो छ बुहारी असाध्यै लक्ष्मी बुहारी आउने ग्रह छ तपाईँको छोराको ग्रह त्यस्तो नराम्रो ग्रह छैन राम्रो ग्रहहरू छ उन्नति प्रगति राम्रो हुन्छ चिन्ता लिनु पर्दैन ठिक छ ग्रहहरू अलि एकरो अलि जिद्दी जिद्दी स्वभावको छ यो चाहिँ बानी कम गर्नुपर्छ है जिद्दी रिसाउनु हुँदैन अरे गुरुले भन्नुभएको रिसायो भने गर लाग्छ अरे भन्नु है
2: हजुर हजुर अलिअलि आफ्नो जिद्दी त नाल धेरै गर्छ अनि त्यस्तो खासै नराम्रो बानी त छैन त्यही पनि अलिक जिद्दी धेरै गर्छ
0: अरू त नराम्रो छैन स्पेसल छ चिना तपाईँले तपाईँको छोराको बारेमा चिन्ता लिनु पर्दैन छोराले दुःख पाउँदैन राम्रो हुन्छ समस्याहरू आउँदैन तर अब आउने फागुन महिनामा ग्रह शान्ति गर्नु चैतमा गरे पनि हुन्छ ग्रह शान्ति गर्नु है
2: हजुर फागुनसम्म छोरा घर आएन भने अब कसरी गर्दा हुन्छ
0: तपाईँहरूले गरिदिने यहीँ ग्रह शान्ति गर्न मिल्छ नि त छोराको नाममा
2: हजुर हजुर हजुर हजुर त्यसको नाम पारेर मैले गर्दा पनि हुन्छ
0: हुन्छ सत्यनारायणको पूजा लाउने रुद्री पूजाहरू लगाइदिनु
2: हजुर
0: बाबुको नाम पारेर राम्रो हुन्छ चिन्ता गर्नु पर्दैन तपाईँले छोराको बारेमा स्पेसल चिना छ स्पेसल है त
2: अनि आमा छोराको सम्बन्ध त राम्रो छ
0: राम्रो छ स्पेसल छ ठिक छ
2: हुन्छ गुरु हुन्छ हजुरको कार्यक्रममा धेरै सुन्छु अरूलाई पनि जानकारी दिएको मैले रेडियो सुन्छु भोलेरी सुन्छु सबै सुन्छु छ नानी हामी अहिले अस्तिदेखि बाहिर छ मेरो चिना हेराइदिनु मम्मी भनेको थियो फेरि पहिला पनि हेरेको थिएँ अनि राम्रै भएको छ अनि त्यही पनि पच्चिस वर्षमा बिहे गर्ने भन्नुभएको थियो त्योभन्दा पछाडि पनि बिहे हुन्छ कि हुँदैन त्यो सोधिदिनुलाई मम्मी अब छिटै त बिहा गर्ने हुन्न म अब कमाउनु पर्यो भनेको थियो त्यही भएर अस्तिदेखि फनाने हुँ आज धेरै लाग्यो गुरु
0: हजुर अब आउने फागुनभित्र बिहा गर्नु त राम्रो हुन्छ होइन अब भएन भने 29 भित्र चाहिँ बिहा गर्नु पर्छ है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै हेर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई दाङ जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले पहिला पनि हेर्नु भएको रहेछ राम्रो छ भनेको थिएँ मैले विदेश जानुभएछ ल हेर्नुहोस् त्यही भएर ग्रह दशा कस्तो छ भाग्य कस्तो छ हेराएर अगाडि बढ्नुपर्छ एकपटक हेराइसकेपछि तपाईँले अर्कोचोटि पनि हेराउनुहुन्छ क्या किनकि मैले दिएको सल्लाह अनुरूप तपाईँले गर्नुभयो भने राम्रो हुन्छ तपाईँलाई अनि गुरुबालाई नसोचिकन कुनै पनि काम गर्दिनमा उहाँले भनेपछि राम्रो भइराखेको छ भन्ने मनमा आउँछ र फोन गर्नुहुन्छ क्या तपाईँहरू पनि कुराकानी गर्न चाहनुहुन्छ भूत वर्तमान र भविष्यको बारेमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ अनि तपाईँले पनि फोन गर्नुहोला 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोला भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउनेछु कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँको बोल्दै हुनुहुन्छ नमस्ते हेलो हजुर हजुर कहाँको बोल्दै हुनुहुन्छ तपाईँको आवाज त राम्रो आएको छैन त तपाईको आवाज राम्रो आएको छैन मोबाइललाई नजिक राखेर बोल्नुस् है उहाँसँग कुराकानी हाम्रो राम्रो हुन सकेन फोनमा बोल्दाखेरि तपाईँहरू घरभन्दा बाहिरपट्टि बसेर फोन गर्नुभयो भने सजिलो हुन्छ क्या पहाडतिर चाहिँ घरभित्र टावर नआउन पनि सक्छ क्या होइन नेटवर्क नआउन सक्छ त्यही भएर घर बाहिरपट्टि यसो बरन्डातिर एउटा मुढामा बस्नुहोस् एउटा कुर्सीमा बस्नुहोस् होइन अनि मजाले कुराकानी गर्नुहोस् न है सजिलो हुन्छ नभए काठको पिर्का हुन्छ गाउँघरतिर त धेरै साधन हुन्छ नि त बजार जस्तो सोफा र कुर्सी मात्रै हुँदैन धेरै कुराहरू हुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोला भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौं कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
3: नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
3: म धादिङ किरणचोकबाट निरुता खदेउडा बोलेको
0: निरुता खदेउडा धादिङ किरणचोकबाट
3: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ निरुताजीले
3: मेरो दाईको विषयमा
0: दाईको विषयमा हो
3: हजुर
0: योभन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा
3: हजुर गरेको थिएँ मेरो विषयमा हेराउन
0: तपाईँको विषयमा हेर्नुको लागि
3: हजुर
0: आज दादाको विषयमा हो
3: हजुर
0: भन्नुहोस् त दाईको जन्ममिति कति हो
3: 2063 साल भदौ 5 गते 16 गते
0: 2063 साल भदौ महिनाको 16 गते हो
3: हजुर
0: भदौ महिनाको 16 गते जन्म समय भन्नु
3: 10 बजेदेखि 11 बजेको बिचमा
0: हो र 10 बजेदेखि 11 बजेको बिचमा धादिङ कुन ठाउँबाट फोन गर्नु भएको
3: धादिङ किरानचोक
0: 63 साल भन्नुभयो होइन शुक्रबारको दिन जनवार शुक्रबार पर्छ
3: हजुर
0: ल सुन्नुहोस् है त श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः सर्वमङ्गल मङ्गल्य शिवे सर्वदशाधिके शरणेत्र मुखे गौरी नारायण नमस्ते 2063 साल भाद्र शुक्ल पक्षको शुक्रबार अष्टमी तिथिमा जन्म वृश्चिक राशि नाम आउँछ नारायण भन्ने नाम आउँदो रहेछ अथवा नोम प्रसाद नोम बहादुर पनि नाम राख्न मिल्छ नोम प्रसाद पनि है आज दिनाडी राक्षस गण परेको छ बाबुको घातक तिथि प्रतिपदा षष्ठी एकादशी छ शुक्रबारको पनि घातक हुन्छ नम्बरमा 8 नम्बर राशिमा तुला राशि पनि घातक देखिन्छ यहाँबाट हेर्दा मांगलिक कुण्डली परेको छ 12 मांगलिक विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली परेको छ आइतबारको दिन विशेष गरी मंगलबारको दिन र पूर्णिमाको दिन चोहोली त गर्नुपर्छ चन्द्रमा निचो भएर बसेको छ विदेश यात्रा राम्रो फलाम सम्बन्धी काम राम्रो हुन्छ त्यसपछि चाँदीको सिक्री बनाएर एउटा धारण गर्दा असाध्य उपयोगी हुनेछ बाबुको लागि चाहिँ अरू त्यस्तो नराम्रो ग्रहहरू छैन मांगलिक परेका छन् मांगलिकको शान्ति स्वास्थ्यहरू पनि गर्नुपर्छ मंगलबारको दिन चोहोली त गर्ने शुद्ध भोजन गर्नाले राम्रो हुन्छ अहिले ग्रह संकट चलिराखेको छ अर्को शुक्र चलिराखेको छ शुक्र र संकटले गर्दा स्त्रीबाट टाढा रहनुपर्छ कुनै कुनै केटीसँग लपसप गर्ने अनि लपसप गरेर मुद्दाहरू पर्न सक्छ झुटो आरोप लाग्न सक्छ अलि सावधान बाबु हुनुपर्छ भन्ने कुराहरू देखाउँछ विवाहबारीको कुरा गर्दाखेरि 26 वर्षभित्र विवाह गर्नु अथवा 26 वर्षभित्र विवाह गर्न मन भएन भने 29 कटेर मात्र विवाह गर्नु 29 भन्दा पहिला विवाह गर्नु हुँदैन भन्नुहोला अरू त्यस्तो नराम्रो छैन ठिकै समस्या के छ र भन्नुहोस् त
3: भाइ विदेश जान अप्लाई गरेको राम्रो हुन्छ कि नै
0: विदेशमा जानलाई भिसा लाग्न सक्ने सम्भावना धेरै छ चन्द्रमा बिग्रिएको छ पूर्णिमाको व्रत बस्नुपर्छ विदेश राम्रो हुन्छ त्यसपछि
3: अनि बिहे बारीमा नि समस्या छ भाइको
0: विवाह बारी मांगलिक भएको नाताले समस्या हुन्छ
3: अनि बुवा मम्मीसँग सम्बन्ध नि
0: माता पितासँगको सम्बन्ध ठिकै छ नानी त्यस्तो नराम्रो छैन ठिकै छ अलिक छिटो रिसाउने स्वभावका छन् दादा त्यस्तो हुनुहुन्छ अब रिसलाई चाहिँ कम गर्नुपर्छ भन्नु दादाले त्यहीँ सुनिरहनु भएको छ सुन्नु भएको छैन अहिले
3: छैन दादा काठमाडौँ हुनुहुन्छ म यता गाउँमा हो
0: तपाईँ यता गाउँमा हो तपाईँको हेराउनु भएको कति समय अगाडि हेराउनु भएको तपाईँले आफ्नो
3: मेरो भयो 6-7 दिन भयो होला
0: अनि मैले भनेको कुरा मिल्यो मिलेन तपाईँलाई
3: मिल्यो
0: मिल्यो
3: हजुर
0: कति क्लासमा पढ्नुहुन्छ तपाईँ
3: मैले अहिले 82 पास गरेको
0: के ल्याउनु भयो ए प्लस आयो कि के आयो तपाईँको
3: ए आएको
0: अलिक कम आयो नि हो कि होइन
3: हजुर
0: अलिक कम आयो नि नम्बर ए त भन्दा अलिक कम भयो है मजाले पढ्नु पर्यो अध्ययन गर्नु पर्यो होइन नि
3: हजुर
0: हुन्छ अरू केही छ दादाको बारेमा केही कुरा सोध्न मन लागेको छ
3: दादाको बारेमा स्वास्थ्य समस्या केही छ कि दादाको
0: यहाँबाट केही पनि देखिँदैन अहिलेलाई सब ठिक छ नानी हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो धादिङ किरानचोकबाट फोन गर्नुभएको र आफ्नो दादाको विषयमा हेराएर पनि गइसक्नु भएको छ तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ कुनै पनि जिज्ञासा रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कामको बोल्दै हुनुहुन्छ हजुर नमस्ते हेलो
4: गुरु नमस्ते
0: नमस्ते कामको बोल्दै हुनुहुन्छ
4: दाङ
0: जिल्लाबाट शुभ नाम तपाईँको भन्नुहोस् त सीताजी दाङबाट बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ हजुर कसको बारेमा हेर्न चाहनुहुन्छ भनेको मेरो तर्फबाट कटेको छैन तपाईँको तिरबाट नेटवर्क कम आएर त्यस्तो होला कसको बारेमा हेर्नुहुन्छ भन्न खोजेको क्या मैले
4: मेरो बाबुको बारेमा हो
0: बाबुको बारेमा हो जन्ममिति भन्नुहोस् त कति हो बाबुको
4: 2082 साल
0: 2082
4: 12 महिना
0: हजुर
4: 10 गते
0: 10 गते समय भन्नु
4: साँझको 8:40
0: साँझको 8:40 हो
4: हजुर
0: जन्म कहाँ भएको बाबुको धाद उही हो दाङ जिल्लामा भएको जन्म
4: हस्पिटलमा हो
0: दाङ जिल्ला हस्पिटलमा हो दाङको हस्पिटलमा हो भनेको
4: हजुर दाङ जिल्लामै हो
0: तपाईँ कोठामा हुनुहुन्छ भने बाहिरपट्टि निक्लिनु त कुरा गर्नु त बाहिर बाहिर बसेर
4: हजुर खासै आएन म रेडियो
0: ल हुन्छ उहाँले फोन गर्नुभएको थियो दाङबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ उहाँ चाहिँ कोठाभित्र हुनुहुन्छ अनि त्यो भएर त्यस्तो भएको मैले भन्छु नि तपाईँले त्यही भएर फोन गरेपछि नेटवर्क त्यस्तो डिस्टर्ब आयो भने फुत्त बाहिर निक्लिहाल्नुपर्छ क्या छिटो छिटो गरेर बाठो हुनु पर्यो नि मान्छे हो कि होइन जस्तै उहाँको बाबुको चाहिँ 2082 सालमा जन्म भएको भन्नुभएको छ उहाँले चाहिँ राशि चाहिँ वृष राशि आउँछ जन्मवार चाहिँ मङ्गलबार पर्दो रहेछ रोहिणी नक्षत्रको 14 चरण नाम आउँदो रहेछ उहाँको बाबुको बुद्धिबहादुर नाम आउँदो रहेछ यहाँबाट हेर्दा कालो सर्प परेको छ राति झस्किने स्वभावको छ अलि विशेष ख्याल गर्नुपर्छ र बाबुको लागि चाहिँ विशेष गरी चिसोबाट जोगाउनुपर्छ निमोनियाहरू पनि हुनसक्छ अलि सावधान रहनुपर्छ ग्रह असाध्य राम्रो छ अहिले बाबुको सिद्धा ग्रह चलेको छ धन सम्पत्ति लिएर आउने ग्रह छ अलि एकरो जिति जिति स्वभावको हुन्छन् पछि भविष्यमा गएर सरकारी क्षेत्र असाध्य राम्रो छ विदेश यात्रा पनि असाध्य राम्रो छ आजभोलिको लागि विदेश यात्रा कस्तो हुन्छ भनेर सोध्नुहुन्छ विदेश राम्रो छ उमेरको हिसाबले बाबु सानै छन् धेरै ठुला भएका छैनन् होइन त्यो भएर अरू सबै कुरा ठिक छ राम्रो छ नराम्रो केही पनि छैन बाबुको काल सर्पले परेको भएर राति झस्किने ओर्ने यी समस्याहरू हुनसक्छ राति झस्कियो भने चाहिँ विशेष ख्याल गर्नुहोला धेरै समस्या आइरहेको पनि भन्नुहोला दिउँसो 10 बजेपछि यही नम्बरमा फोन गर्नु रत्न कवच पाउँछ कालो सर्प एकको नागपास यन्त्र पाउँछ म तपाईँलाई पठाइदिन्छु त्यो धारण गराइसके राति झस्किँदैनन् बिरामी हुँदैनन् साना साना कुरामा सातो जाने कसैको हुन्छ त्यस्तो पनि हुँदैन राम्रो हुन्छ समस्या आउँदैन है उहाँले फोन गर्नुभएको थियो दाङबाट फोन गरेर उहाँले चाहिँ हेर्न खोज्नु भएको थियो आफ्नो छोराको विषयमा हेराएर गइसक्नु भएको छ तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
5: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: म धादिङ गजुरीबाट।
0: धादिङ गजुरीबाट कमला बस्नेत भन्नुभयो?
5: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
5: म श्रीमानको विषयमा हेरौँ।
0: श्रीमानको जन्मति भन्नुहोस् त कति हो?
5: 2047। असोजको एक गते।
0: असोज महिना एक गते, समय भन्नु। जन्म समय भन्नुहोस् त।
5: जन्म समय रातिको त्यस्तै 11:30 बजेतिर होला।
0: हो,
5: 12 बज्नु भन्दा अलि अगाडि नै हो।
0: अलि अगाडि हो।
5: हजुर।
0: ल, के बार पर्छ जन्मबार थाहा छ तपाईँलाई?
5: सोमबार।
0: ल, 2047 साल असोज कृष्ण पक्षको सोमबारको दिन जन्म, चतुर्दशी तिथि पर्दो रहेछ, सिंह राशि आउँदो रहेछ है। नाम आउँदो रहेछ मोहन भन्ने नाम आउँदो रहेछ है। मध्य नारी नरगण परेको छ बाबुको, घातकमा परेको छ तिथि तृतीय अष्टमी त्रयोदशी, शनिबार घातक, नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक छ। ग्रह दशा भाग्य राम्रो छ, गुरु चाण्डाल योग परेको छ, कमाइ राम्रै हुने, बचत 1 रुपियाँ नहुने ग्रह परे रहेछ उहाँको। विदेश यात्रा राम्रो छ, माङ्गलिक कुण्डली परेको छ, माङ्गलिकको शान्ति स्वस्थ्यहरू पनि गर्नुपर्छ है। नभए श्रीमान र श्रीमतीको सम्बन्धमा अलिक खटपट खटपट हुने ग्रह छ। विदेश राम्रो छ, विदेश जानुभएको छ? जानुभएको छैन?
5: विदेश त जानुभएको, अनि अहिले चाहिँ पहिला त जानुभयो, अहिले त भित्रै लागिराखेन भने।
0: हजुर हजुर, माङ्गलिक ग्रह परेको छ उहाँको लागि। विदेश यात्रा राम्रै छ, त्यस्तो नराम्रो छैन। मंगलबारको दिन चोखो युद्ध गर्नु, शुद्ध भोजन गर्नु मंगलबारको दिन, अनि त्यसपछि गुरु चाण्डाल योग परेको भएर एकादशीको व्रत बस्नुपर्छ उहाँले है। त्यसपछि उहाँलाई विदेश जान राम्रो हुन्छ। अहिले भद्रिका अर्को राहु भन्ने ग्रह चलेको छ, विदेश जानुहुन्छ, चिन्ता नलिनुहोस् होइन। त्यसो अहिले के काम गर्नुहुन्छ? अहिले के सम्बन्धी काम गर्दै हुनुहुन्छ अहिले? कृषि गर्नुहुन्छ? कृषि पनि त्यति नराम्रो छैन, ठिकै छ। विदेश पनि जाने ग्रह छ, नातिनु भन्नु राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन। गुरु चाण्डाल योग र माङ्गलिक योग परेको छ, तपाईँ दुईजना ग्रह नमिलेको भए अलिकति जीवन सङ्घर्ष सङ्घर्ष हुन्छ क्या। विदेश गयो भने कमाइ हुने, बचत पैसा नहुने, पैसा बचाउन नसक्ने, यही कृषिमा पनि पैसा कमाइ राम्रै गरे पनि हातमा पैसा नटिक्ने, यस्तो ग्रहहरू पर्छ क्या उहाँको। हो, त्यो भएर यसमा विशेष ख्याल गर्नुपर्छ भन्नु। तपाईँ त माङ्गलिक हुनुहुन्छ हुनुहुन्न भन्ने थाहा छ तपाईँलाई? तपाईँको प्रेम विवाह भएको हो नि?
5: माघी
0: विवाह हो, उहाँको त प्रेम विवाह हुनुपर्ने हो त। उहाँको पहिलो विवाह हो कि दोस्रो विवाह हो?
5: पहिलो
0: विवाह नै हो उहाँको त। दुई विवाह हुने ग्रह परेको छ, अनि प्रेम विवाह हुने ग्रह परेको छ उहाँको, लभ परेर विवाह हुने ग्रह परेको छ। यहाँबाट हेर्दा त देखिन्छ माङ्गलिक पर्नु भएको छ, माङ्गलिकको दशाको शान्ति स्वस्थिति गर्नु। तपाईँको जन्ममिति र जन्म समय थाहा छ?
5: जन्ममिति 53 साल 2053, माघको 7 गते।
0: माघको 7 गते, समय?
5: समय त बिहान छ भन्नुभएको थियो।
0: तपाईँलाई समय थाहा छैन?
5: हजुर।
0: तपाईँको जन्मबार के बार पर्छ थाहा छ?
5: सोमबार नै हो।
0: तपाईँको जन्मबार सोमबार नै पर्छ?
5: हजुर।
0: अब हेरिदिन्छु न तपाईँ कस्तो रहेछ। ल, सोमबार देखियो यहाँबाट हेर्दा। तपाईँको राशि वृष राशि पर्दो रहेछ होइन, तपाईँको मिलेकै छैन, नारी दोष पनि पर्यो, ग्रह मैत्री पनि मिलेन होइन, मध्य नारी पर्यो, अनि त्यसपछि गुण पनि 17.5 गुण आएको छ। अब तपाईँको श्रीमान माङ्गलिक हुनुहुन्छ, तपाईँ माङ्गलिक हुनुहुन्न, अनि कसरी मेल खान्छ त खै त? तपाईँको माघी विवाह गर्नुभएको भन्नुभयो होइन, माघी विवाह गरेको त मिल्नुपर्छ त, जुट्नुपर्छ त, नजुराइकन विवाह गर्नुभएको छ, त्यो भएर समस्या भएको छ तपाईँको दुईजनामा। अब तपाईँले के गर्नुपर्छ तपाईँले भन्दाखेरि, तपाईँको श्रीमानले माङ्गल्यको रत्न कवच लाउनु पर्छ, माङ्गल्यको रत्न कवच लाउनु पर्छ, रत्न कवच लाएपछि राम्रो हुन्छ, समस्या आउँदैन। तपाईँको पनि पढाइ पढ्दा पढ्दा त्यतिकै बिचमा पढाइ छोड्नु भएछ होइन, विदेश यात्रा तपाईँको पनि राम्रो देखाउँछ, त्यति नराम्रो छैन। माङ्गल्यको रत्न कवच लाएर तपाईँ दुवैजनाले एकादशीको व्रत, तपाईँको श्रीमानले चाहिँ विशेष गरी ऊ गर्नुपर्छ, मङ्गलबारको व्रत बस्नुपर्छ, राम्रो हुन्छ त्यसपछि परिवारमा। नभए यस्तै दुःख दुःख पाइने ग्रह छ। मध्य नाडी पर्यो, नाडी दोषको शान्ति गर्नु पर्यो, नाडी दोष पनि पर्यो। जम्मा गुण तपाईँको आएको छ 17.5 गुण आएको छ, 18 गुणमा बल्ल बिहा गर्न सुरु हुन्छ होइन। ग्रहहरू अलिक कमजोर छ तपाईँको, अलिक विशेष ख्याल गर्नु होला, अरू जस्तो नराम्रो छैन, ठिकै छ नानी है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो आफ्नो श्रीमानको विषयमा जानकारीका लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। मसँग प्रत्यक्ष रूपमा भेटन राई भरतपुर आठ गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले भेटघाट गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट पनि इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईं भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा निर्वाचित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। छ महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई धुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
3: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल लेवा बोक्रा झिक्ने कार्य नगरौ।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
2: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: बाजे के भो, किन जलाना हात?
11: दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
10: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
12: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
13: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
10: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
12: हजुर हाम्रा सेवाहरू,
10: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
14: नदुखाई दाँत निकाल्ने,
10: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
14: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
10: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
14: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
10: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
14: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840740
10: 9800-95-14-652।
13: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
15: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
16: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
15: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
16: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
15: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
16: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
15: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाउ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
13: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
18: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
19: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
18: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
13: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
18: के यस विपत्तिको कुनै समाधान छैन त?
13: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
18: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
19: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
20: लौ लौ चटाइङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
21: हुन्न हुन्न, चटाइङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
22: हो र?
21: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
0: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
21: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
0: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
21: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, पाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15।
2: बच्चाको भविष्य हाम्रो हातमा छ।
3: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
4: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवनभर नै रहन्छ।
3: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाह ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
4: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
3: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
4: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
3: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
4: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य

0: जस्तै दूध अण्डा माछा र मासु समेटिने गरी खानु पर्छ।
1: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाप रे,
2: अब चाहिँ के हुने हो?
0: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जल्दै लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
0: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
0: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
8: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
7: अब के गर्ने रे? सिध सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
9: हजुर, हाम्रा सेवाहरू
10: दाँत बाँध्ने,
9: दाँत सफा गर्ने,
10: दाँतमा सिमेन्ट गर्ने,
9: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
10: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
9: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
11: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
9: सम्पर्क नम्बर 98-67-67-67। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
7: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
12: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
13: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
14: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
12: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
14: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
13: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
14: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
12: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
14: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
12: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
14: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
13: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: सुनौला हजार दिन का आमालाई
14: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
14: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
14: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
14: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
16: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
15: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
17: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
18: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
19: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
20: होइन के भाछ र तपाईँलाई
19: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
20: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो।
21: अरे काका, यसको लागि त घोरानी दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
22: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
23: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
20: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
23: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
20: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर।
0: ए निगेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन।
2: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
2: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
2: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857822275, रेणुका रोगा 9481868697।
2: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857822275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: ए पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: के तपाई स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाँगमा
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौन अङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाखे घरको मुखको क्यान्सरको जाँच स्टनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाखे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ
6: डाक्टर कमल द्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग रुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
4: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हार्जोनी तथा नसा रोग विशेषज्ञ
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम्टौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
5: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770
4: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ Yeah.

0: त्यही दालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दाना छैन, कहिले देखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले शून्य काम नहुन्छन् भने
2: हजुर, यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848750571 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ ठुलीखेत, रोल्पा।
3: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पाइतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
4: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 9848076770, 9558743123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ। स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बुझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याउ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
3: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
4: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
3: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
4: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
3: मध्य पश्चिम पोली क्लिनिक प्राली घोराही 14 हॉस्पिटल रोड रक्त संचार केन्द्र को अगाड़ी दान। सब जानकारी का लागि संपर्क टेलीफोन नंबर 0825900979 98224555। स्वास्थ्य नै धन हो त्यसैले स्वास्थ्य प्रति सजग रहौं। मध्य पश्चिम पोली क्लिनिक प्राली घोराही 14 हॉस्पिटल रोड रक्त संचार केन्द्र अगाड़ी।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भूमिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

नेपाल सरकार विज्ञापन बोर्ड आदरणीय रोल्पावासी आमा बुबा दाजुभाई दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणै रोल्पा।

0: सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, भुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ।

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के हो के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
6: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
6: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
5: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङगाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जंकोट जलजला पदयात्रा स्याकाई र ओखेली छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दार्बोट शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस् खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं
6: तपाई आफू पनि हिंसा नगर्नुहोस् यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस् सभ्य समाजको निर्माण गर्नुहोस्
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस् यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ
8: सुन्दर
6: सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
7: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
8: सबैजना जुटेर
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुमो पेला खेमरिदे गरम ओबतरी जेउ पेला सोनो फुरी कटास ओचुदरी जेउ आओ पेला क वन जंगल ल भे लागिने मस्त ज संभावना पाए। आउए जिमे प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षमनाले वातावरण मिले नेला खेप्ता असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखार नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सोनो चासो खेलगेमा देख को जन
10: नान्थाङ नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले चाहिँ अनुगमन दिने व्यवस्था चाउसन गिरिए
9: गेछो छानेला खोलेर चाउसी खोलिए हरिदे तरिम गाई गेज मेके लैजु अब नजिरे बनाए गेम एल गेज मेके मालाए औले लायो के लाइए
10: वन जंगल सजुडिसी घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउसो छिने ने चाउसो सहिदेकी खेले
9: वन जंगल मेला दिमाइए भेला दिकिने पाँचजना खरनामदार मिलिदिए भने चानाजा मेके सहे
10: बतास उचिलिजु बेला त घिजिमके कोटल मेके सताङ्गिने हेनौखेम छिन्ने ने चाउसो के सहे
9: मेला दिने निकाए गे मने गे बचिए सोनो अरूले मने गे बचिया
10: के छ छामला पोयाल मेला गे किसन्तिने गे छोटा वडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर दिए
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
6: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि

भाँडा माझ्ने साबुन पनि सकिएको छ। हात धुने साबुन पनि।

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति

0: पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतंग, चरा चुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
0: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
0: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
0: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिउ र लागिहालेमा सबै मिली निभाउ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा जित्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
1: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गिटी, बालु वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टेकाउँछौ तपाई सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला प्रिया मगरको अनि टेकमान विष्टको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै गर्दा हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। कार्यक्रम लोकसारथी प्रसारण हुँदै गर्दा आज रेडियो जलजलाको अपलिङ प्रसारण सेवा बन्द छ। आज अलिकति हाम्रो यहाँ विद्युत को समस्याले गर्दाखेरि हाम्रो रेडियोको अपलिङ प्रसारण बन्द छ र हामीले अनलाइनकै माध्यमबाट पनि अनि अन्य धेरै साझेदार रेडियोहरूबाट प्रसारण हुने गरी कार्यक्रम लोकसारथी हामी प्रसारण गरिराखेका छौं। यो क्रममा तपाईँलाई जानकारी गराए। आज रेडियो जलजला सुन्दै गर्नुभएका साथीहरूले फ्रिक्वेन्सीबाट त कार्यक्रम सुन्न पाउनु भएको छैन, तर लोकसारथी कार्यक्रमको फेसबुक एकाउन्टबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र हाम्रो पात्रो नेपाली पात्रोबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पारिणी 79.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालरानी 95.7 MHz रेडियो निर्सिम्हा 107.1 MHz अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गलुनीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाचक, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो मलमला रेडियो मुक्ति 95.5 MHz बुटवालबाट सरू मरासिनी, रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गोडियाभर, रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट मीना गुरूङ, दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश टेडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउटार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जनानी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोकको सिपारीबाट नकुल घरती ले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मौराखारा 106.5 MHz रुकम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz भूमिका नभएर हामीलाई बिनु माया राईले साथ दिइरहनु भएको छ। रेडियो आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिम चौरजहरीबाट कृषा डागीले साथ दिइरहनु भएको छ। रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट भीम नेतोष केसी, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट राज आठ पहाड़ियाले साथ दिइरहनु भएको छ। रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट हामीलाई साथ मिलिराखेको छ। प्राविधिक साथीको धनबहादुर भण्डारीको साथ मिलिराखेको छ। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर फुलामी, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट प्रतीक गुरूङले साथ दिइरहनु भएको छ। रेडियो मेन्सेआम एफएम 103.4 MHz तेह्रथुमबाट शारदा बासकोटाले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 MHz दाङगोराईबाट दीपक पुनले साथ दिइरहनु भएको छ। आज रेडियो झन्कारबाट कार्यक्रम प्रसारण भएको छैन, विभिन्न विविध कारणवश
कार्यक्रम प्रसारण नहुने कुरा हामीलाई त्यहाँको प्राविधिक अनिता रसाईलीले जानकारी गराउनु भएको छ। यो क्रममा तपाईलाई जानकारी गराए। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पा, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। कार्यक्रम लोक सारथीको आज हामी सोमबार व्यवसायमा छौं। आज सोमबार व्यवसाय रहेको र हाम्रो अपलिङ प्रसारण सेवा बन्द भएको कारणले गर्दाखेरि आज हामी तपाईलाई अन्ताक्षरी भन्दा भई आज तपाईँ जुन गीत गाउनुहुन्छ यताबाट हाम्रो प्राविधिक साथीहरूले त्यही गीत बजाउने कोसिस प्रयास गर्नुहुनेछ। तर गीतको बोल भने अगाडि नै भन्नुपर्नेछ, यो कुरा म तपाईँलाई जानकारी गराए। तपाईँलाई मनपर्ने गीत गायकी भरमा तपाईँले सुन्न पाउनुहुन्छ आजको बसाईमा। आजको बसाईलाई हामीले यसरी परिमार्जित गरेका छौं, होइन, कहिलेकाहीँ बसाई अलिकति फरक राख्दा पनि साथीहरूलाई एकदमै रमाइलो हुन्छ, होइन। 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि खुला गरेका छौं, 9868309440 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौं। गीतपछि तपाईँको माझमा फेरि आउँछौं। यो गीत तपाईँको लागि

0: यो गीतमा तपाईँलाई फेरि पनि स्वागत छ। अब तपाईँले फोन गर्न सक्नुहुन्छ। आज तपाईँले जुन गीत गाउनुहुन्छ नि हामी त्यही गीत बजाउँछौँ है। त्यसैले तपाईँले गीत गाउने बेला पहिला गीतको बोल भन्नुहोला, त्यसपछि गाउनुहोला, हामीलाई भेटाउन सजिलो हुन्छ। यति बेला पहिलो साथी हुनुहुन्छ, नमस्कार हजुर। लोक अभिवादन हजुर, कहाँदेखि को बोल्नुभयो? श्रिया चामलिङ खोटाङबाट। के छ खोटाङतिरको हालखबर श्रियाजी? हाम्रो पनि ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ? दिक्तेल बजार, खोटाङ जिल्ला दिक्तेल बजार। लगाउनुहोस्।
1: मारी गाए माथिको सिरानी, माथिको सिरानी, गाउने बहिनी नै नै गरौ न चिन्जानी, खोटाङ जिल्ला दिक्तेल बजार, दिक्तेल बजार, नै नै सम्झनामा आउँछ बजार, दिक्तेल बजार, नै नै सम्झनामा आउँछ बजार।

0: डिक्टेल बजार सम्झनामा आउँछ हजारा यो गीत प्रसिद्ध तपाईँलाई फेरि पनि स्वागत छ। अर्का सहभागी साथी हुनुहुन्छ 9868309040 नमस्कार हजुर।
1: नमस्कार
0: को बोल्नु बुकाबाट? राजेन्द्र सहयात्री अलिक टाटो आवाजमा बोल्नु पर्यो। अनि के छ, कुन रेडियोबाट सुन्नुभयो?
1: अहिले म रेडियो मिन्चामबाट सुनिरहेको छु।
0: अल्ला, कार्यक्रममा आउनु भएको छ अनि के गर्दै हुनुहुन्छ अहिले?
1: अहिले त्यो प्रोग्रामको पछिसम्म बसिरहेको छु, प्रोग्राम आयो ठ्याक्कै फोन डाल गरेको लागि पनि हाल्यो भनौँ न।
0: ल ठिक छ, आज कुन गीत गाउनुहुन्छ तपाईँले?
1: म भेटैमा भयो सोल्टिनीजी भन्ने सँग आउँछु ल।
0: भेटैमा भयो सोल्टिनीजी, के छ समाचार होइन?
1: हजुर,
0: धरन धनकुटा सोल्टिजीऊ स्थिति छ होइन?
1: हजुर हजुर।
0: ल हुन्छ, गीत गाउनुहोस्।
1: यो छोटो गाउँमा नि हुन्छ नि होइन, लामै त गाउनु पर्छ कस्तो?
0: होइन, एक टुक्का त गाउनुहोस् न ल। धरन धनकुटा सोल्टिनीज्यू जोडाउन घर बार होइन? हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि फेरि गबसाईमा आउनुहोला। अहिलेको लागि हामी तपाईँलाई विदा गर्छौ, नमस्ते।
1: हुन्छ, नमस्ते बाबा।

0: धरन धनकुटा सोल्टेज्यू भेरिटार हुन्न है घरबार यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। यति बेला अर्को साथी हुनुहुन्छ 9868309440 नमस्कार हजुर।
1: नमस्कार
0: अभिवादन हजुर, कहाँदेखि को बोल्नुभयो?
1: हजुर बोल्दैछु म यता मध्य पूर्वबाट प्रदीप लामा संकल्प हजुर।
0: प्रदीप लामा संकल्प बोल्दै हुनुहुन्छ मध्य पूर्वबाट? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो प्रदीपजी? आफ्नो एफएम ओखलढुङ्गाबाट सुन्दै हुनुहुन्छ। आज मातृ कार्यक्रम सुन्नुभयो कि यसभन्दा अगाडिका दिनहरूमा पनि सुन्दै गर्नुहुन्थ्यो के छ?
1: हजुर योभन्दा पहिलेको दिनहरू पनि म नियमित नै सुन्छु, हुँदै फोन त ट्राई गर्छु, कहिले लाग्छ कहिले लाग्दैन, लाग्यो खण्ड पनि कहिले रिसिभ हुँदैन, त्यस्तै हुँदै हजुरसँग त्योभन्दा पहिले नै बोलेको छु।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ तपाईँले?
1: हजुर म यो मायाले मार्यो भन्ने गीत गुनगुनाउन चाहन्छु।
0: यो मायाले मार्यो होइन?
1: हजुर हजुर
0: लगाउनुहोस्।
1: हुन्छ हिजो लागे बर्खा लागे लाउनु रे छो हिजो लागे लाउनु रे तिराती मायाले मार्यो मायाले मार्यो दिल बिगार्यो त्यो जन्मले पार्नु तिर पार्यो बर्खा लागे लाउनु रे छो हिजो लागे लाउनु रे तिराती मायाले मर्यो मायाले मर्यो तिल बिगार्यो त्यो जन्मले पार्नु तिर पार्यो मायाले मर्यो तिल बिगार्यो त्यो जन्मले पार्नु तिर पार्यो। धन्यवाद।
0: मायाले मार्यो दिल बिगार्यो त्यो जन्मले पार्नु तिर पार्यो होइन?
1: हजुर
0: भनेपछि तपाईँलाई पिर पार्यो त्यो जन्मले मन बिगारेर होइन? हुन्छ फेरि फेरिको बसाइमा आउनुहोला, अहिलेको लागि हामी तपाईँलाई विदा गर्छौँ। नमस्ते।

0: मायाले मार्यो दिल बिगार्यो त्यो जानले पार्नु पीर पार्यो पुरुषोत्तम नेपाली र शर्मिला गुरुङको आवाजलाई हामी यहाँबाट स्थान दिएका हौ। ला कार्यक्रममा यति बेला अर्को साथी आउनु भएको छ, नमस्कार छु। को बोल्नु भयो कहाँबाट? रूपा राई धनकोटाबाट बोल्दै हुनुहुन्छ होइन? कुन रेडियोबाट हामीलाई सुन्नुभयो रूपाले? भोजपुरी प्रोग्रामबाट सुन्नुभयो होइन? ल आज कुन गीत गाउनुहुन्छ? ल हुन्छ गाउनुहोस्। दैलामुनि जाऊ भन्देऊ ना निस्टोरी तिमी कहाँ छौ है? हुन्छ कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनुहोला, अहिलेको लागि बिदा गर्छौ। नमस्ते।
1: नमस्ते।

0: योग्यत्व से तपाईलाई फेरि पनि स्वागत छ। दैला मुनि जाऊ भन्देउना निष्ठजी तिमी कहाँ छौ? यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। 9868340 40 मा नमस्कार हजुर।
1: नमस्कार
0: दादा हजुर, कहाँबाट?
1: हजुर दादा, सल्यान कुमार गाउँपालिका वडा नम्बर 5 बाट भूपेन्द्र बुढा मगर।
0: योगेन्द्र बुढा मगरकी के भन्नुभयो?
1: भूपेन्द्र बुढा मगर।
0: अनि कुन रेडियोबाट सुन्नुभयो सल्यानमा हामीलाई? आफ्नो एफएमबाट सुन्नुभयो होइन? आज कुन गीत गाउनुहुन्छ?
1: यो विष्णु माथिको एउटा गीत छ, त्यो के अरे जाने बेला भएन र गाले बसेको भन्ने गीत हो।
0: यो विष्णु माझीको होइन, शर्मिला गुरुङ र रायमाझीको आवाज हो है। जाने बेला भएन र ल गाउनुहोस् गीत। कम्तीमा एक टुक्का गीत गाइदिनु होला, अहिलेको लागि बिदा गर्छौ। नमस्ते।
2: गीतको वर्ष गीत गाउँदैछु।

0: टुक्का सहित गाउनु पर्यो। यति बेला अर्को साथी हुनुहुन्छ 9868603040 मा। नमस्कार हजुर।
1: नमस्कार नमस्कार।
0: को बोल्नु भएको कहाँबाट?
1: म त पूर्व पाँचकरबाट युनिस लिम्बु भन्नुपर्छ।
0: युनिस लिम्बु भन्नुभयो?
1: हजुर हजुर।
0: के छ युनिस जी हालखबर तपाईँको?
1: एकदम फिट एन्ड फाइन छ।
0: फिट एन्ड फाइन ठिक छ होइन? हाम्रो हजुरहरूको कार्यक्रम भन्ने होइन कि, हाम्रो कार्यक्रम भन्ने हो है। तपाईँको पनि त कार्यक्रम हो र, तपाईँ सुन्नु भएको छ, सहभागिता जनाउनु भएको छ, तपाईँको कार्यक्रम भएर त सुन्नुभयो होइन? होइन त्यो हाम्रो मात्रै हुँदैन, यो कुनै पनि सञ्चार माध्यमबाट प्रसारण भएका कुनै पनि कुरा कुनै एउटा व्यक्ति विशेषको हुँदैन है।
1: हजुर
0: त्यही त नि। अल्ला कुन रेडियोबाट सुन्नुभयो बदियो भन्नुहोस्? रेडियो मेन्सियामबाट हामीलाई सुन्नुभयो। आज कुन गीत गाउनुहुन्छ?
1: आज चाहिँ म यो जितेन्द्र राईको उड्दै आयो हवाई जहाज भन्ने चाहिँ गाउनु पर्यो होला।
0: उड्दै आयो हवाई जहाज, यो लोकगीत हो कि होइन?
1: यो लोकगीतै हो।
0: ल, उड्दै आयो हवाई जहाज, यो गीतको बोल नै यही हो?
1: हजुर यही हो, यही हो।
0: ल, युट्युबमा उड्दै आयो हवाई जहाज लेखेर सर्च गरेपछि भेटिन्छ होइन?
1: हजुर हजुर।
0: ल हुन्छ, गाउनुहोस्।
1: उड्दै आयो हवाई जहाज, उड़े आयो हवाई जहाज, जादै माउडो दैला छनिया जा।
0: यो गायकको नाम के भन्नुभयो?
1: गायकको नाम चाहिँ जितेन्द्र राई हो।
0: जितेन्द्र राई के छ प्राइमेर भेट्यो? ल हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनुहोला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ। नमस्ते,
1: धन्यवाद।

यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्छौ कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। कम्तीमा पनि तपाईँले गीत गाउने बेलामा एक टुक्का गाइदिनु होला है। एक टुक्का गाउनु भएन भने तपाईँको तपाईँले गाएको गीत बजेन भने मैले गाएको गीत बजेन भनेर निराश चाहिँ नहुनु होला होइन। गीत गाउँदै गर्दाखेरि एक टुक्का त पूरा गाउनु पर्यो नि।

0: उहाँले हृदयमा पार्नु भएको गीत ट्र्याक मात्रै भेट्यो, गीतै भेटेन है। म तपाईँलाई आग्रह गर्छु गीतको बोल भन्नुभयो भने भेटिन्छ है। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, हेलो, नमस्कार हजुर, रेडियो बन्द गरिदिनु होला कृपया। कहाँदेखि को बोल्नुभयो? गुल्मीबाट। नाम के भन्नुभयो? के भन्नुभयो? अलिक बुझिएन, यो कल हामी लिन सक्दैनौँ। उहाँले रेडियोतिरै ध्यान दिनुहुन्छ, फोनतिर ध्यानै दिनु भएको छैन, अनि कहाँबाट हुन्छ? फोन गरिसकेपछि रेडियो बन्द गर्नुपर्छ, यता गाह्रो छ कि छ, भेट्यो? हुन्छ, यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर। ल ठिक छ, कार्यक्रममा फटाफट फोन डायल गर्नु होला। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? एन्जल तस्बिरा बान्ताबा बोल्दै हुनुहुन्छ, के छ एन्जलजी, खबर तपाईँको? प्रोग्राम सुन्दै फोन ट्राई गर्नुभयो, प्रोग्राममा फोन पनि लाग्यो होइन? आज कुन गीत गाउनुहुन्छ तपाईँले? कुन गीत गाउनुहुन्छ? कुन गीत गाउनुहुन्छ भनेको? त्यही त, कुन गीत गाउनुहुन्छ भनेको? घर त हिले भन्ने, गीतको बोल्ने यही हो, घर त हिले भन्ने।
1: हजुर गाउनु मिल्छ नि?
0: गाउनु त मिल्छ। ल हुन्छ, तपाईँको गीत सुरु गर्नुहोस्। तपाईँको गीत सुरु गर्नुहोस्।
1: यो माया त कहको कहको, यो माया त कहको कहको, एकैछिनमा बसी छ माया, सरकारीले हो सैदैन सम्पत्ति दिल मिलेको,
0: चाहिँदैन सम्पत्ति दिला मिलेको होइन? गीतको बोल के भन्नुभयो? घर त हिले हो है। हुन्छ, फेरि फेरिको बसाइमा आउनु होला, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते।

0: घर त हिलेको चाहिँदैन सम्पत्ति दिला मिलेको यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। तपाईँले फोन गर्दै गर्दा नि तपाईँले हाम्रो प्राविधिक मित्रले त फोन उठाउनुहुन्छ, फोन उठाइसकेपछि कुन गीत गाउनुहुन्छ भनेर सोध्नुहुन्छ र त्यसपछि तपाईँले भनिदिनु भयो भने हाम्रो प्राविधिक मित्रलाई तपाईँले गाउनु भएको गीत भेटाउनको लागि एकदमै सहज हुनेछ। फटाफट फोन डायल गर्नुहोला 9868 39 40 40। यति बेला साथी नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नु भयो कहाँबाट? सपना लिम्बू पाँच थरबाट। के छ सपनाजी खबर तपाईँको?
1: खबर ठिकै छ भनौँ न।
0: ल आज कुन गीत गाउनुहुन्छ? यो कल हामी लिन सक्दैन, उहाँको आवाज बुझेनौ हामी। फटाफट फोन डायल गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छ। अलिकति टाउले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनु भयो भने असाध्यै राम्रो हुन्छ है साथीहरू। 9868 60 39 40 मा के छ साथी हुनुहुन्छ? हुनुहुन्छ हाम्रो, के छ गीत सोध्नुभयो? हुन्छ

0: यादै यादमा तनम नजल छ रामजी खान र टिकापुनको आवाजमा रहेको गीत तपाईँको लागि हामी राख्यौँ। सपनाजी आउनु भएको थियो नि, उहाँको आवाज बुझिएन त्यही भएर उहाँको लागे भनेर उहाँलाई समर्पित गर्दै यादै यादमा तन मन जल्छ भन्ने गीत राख्यौं। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, साथी हुनुहुन्छ के छ, आउनु भएको छ आउनु। नमस्कार हजुर, नमस्कार हजुर, कहाँदेखि के बोल्नु भयो?
1: हजुर म सुमन
0: के भन्नुभयो, लावर भनेको के हो? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ अनि कुन रेडियोबाट सुन्नु भयो हामीलाई? कुन गीत गाउनुहुन्छ? कुन गीत गाउनुहुन्छ? गीतको बोल भन्नु पर्यो नि। हजुर, देउरालीमा धजा भन्न त भन्थ्यो आमा, घर छोडेर नजा, यही गीत हो?
1: होइन, घर छोडेर होइन, मन चाहिँ नजा।
0: लगाउनुहोस् त।
1: हुन्छ, देउरालीमा धजारिने मन चाहिँ नजा, मैले माया गरी रहेछु, माया
0: अलि एक टुक्का पुरा गाउनुपर्छ नि आइसकेपछि। मैले धेरैचोटि भनिसकेको छु साथीहरूलाई, एक टुक्का पुरा गाउन सकिन्छ भने मात्रै आउनुहोला। प्रकाश दूतराज र प्रकाश दूतराजको गीत हो। हुन्छ, अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते।
2: ज्यामिरी र बाजकलीको कथा।

0: मनले मन पराई गयो भोका तिर्खा हराई गयो यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। अब हामी कार्यक्रमको अन्तिममा छौ, अब आउने साथीको गीत गाउनुहुन्छ, त्यसपछि हामी पनि विदा हुनेछौ। उहाँकै गाउनु भएकै गीत बजाउँदै हामी विदा हुनेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए 9868 60 39 40 मा फोन गर्नुहोला। यति बेला साथी नमस्कार हजुर।
1: नमस्ते सर, नमस्ते।
0: रामप्रसाद निरौला के छ धनकुटातिरको हालखबर हजुर?
1: ठिकै छ सर, म चाहिँ गरिँदैछु। श्रोताहरू सहभागी निकै बढ्छ, फोन लाउन हम्मै हम्मै परेको अवस्था हो सर वीरेन्द्र सर।
0: फोन लाउन हम्मै हम्मै परेको अवस्था होइन?
1: हजुर हजुर होइन, ठिक छ। अब सहभागी मूलक कार्यक्रम हो है, अन्त्य अन्त्यमा भए पनि सहभागी जनाउन पाइयो, खुसी लागेको सर।
0: आज कार्यक्रममा के गर्छौ भन्ने कुरा आजको नयाँ एउटा नयाँ बसाई हो। आज कहिले काहीँ त हामी नयाँ रिफ्रेस पनि गर्ने गर्छौँ कि पुराना बसाई भन्दा कहिले काहीँ
1: सुरुवाती चरणदेखि नै सुन्दै आएको थाहा छ। आज
0: आज कुन गीत गाउनुहुन्छ होला भन्नुहोस्? कुन गीत गाउनुहुन्छ? हेलो, खै निरौलाजी कता हराउनु भयो?
1: पठायो खबर लौरीदाई परदेशबाट, पठायो खबर मेरो माया मन पुरा हरा घर साथीको माया, रोबी घरमा साथीको माया, लौरीदाईले परदेशबाट पठायो खबर मेरो माया मनको।
0: यो लोकगीत होइन है, लौरे दाईले पठाएको खबर यो लोकगीत होइन। यो आइसकेपछि लोकगीत गाउनुहोस् न हौ, कहाँ अन्य अन्य विधाका गीतहरू गाइरहनु भएको तपाईँ होइन? लोकगीत गाउनु भए पनि अनि बल्ल पो गीत बजाउन सजिलो हुन्छ त हामीलाई पनि। लोकसारथी कार्यक्रममा आएर अन्य अन्य विधाको गीत गाउन त कहाँ पाइयो त, पाइएन नि होइन? यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? सन्ध्या लिम्बु। अनि सन्ध्याजी कार्यक्रमको अन्तिम अन्तिमतिर छ, कुन गीत गाउनुहुन्छ?
2: ओहो
0: ल, रेशम फिरिरी गाउनुहोस् ल।

0: उडेर जाउँथी डाँडामा भन्ज्याङ रेशम फेरिरी होइन ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अहिलेको लागि विदा गर्छौ नमस्ते
1: बाई बाई।
0: अब हामी पनि कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। कार्यक्रम कस्तो लाग्छ मनपर्छ भने मनपर्छ भन्नुहोस् कुन कुन ठाउँबाट सुन्दै गर्नुहुन्छ यो पनि जानकारी गराइदिनुहोला मलाई फोन गर्नुहोला। मेरो मोबाइल नम्बर हो 98644 1729 98644 1729 फोन गर्नुहोला र फोन गर्न चाहनुहुन्न भने म्यासेज पनि म्यासेज गर्दा पनि हुन्छ है 98644 1729 98644 1729 मा फोन अथवा म्यासेज जे गर्न सहज हुन्छ त्यही गर्नुहोला। र कार्यक्रम कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ कहाँ कहाँबाट सुन्नुहुन्छ कतिको मनपर्छ कार्यक्रम कुन रेडियोबाट सुन्दै हुनुहुन्छ जानकारी गराउनुहोला 98644 1729 मा फोन वा म्यासेज गर्दा भन्दै प्रेस वीरेन्द्र गिरी फेसबुकमा गएर सर्च गर्नुभयो भने मलाई भेटाउनुहुन्छ। कार्यक्रम लोकसारथी नेपाली अक्षरमा सर्च गर्नुभयो भने कार्यक्रमको आइडीलाई भेटाउनुहुन्छ भन्दै आजको लागि धन्यवाद दिन्छ हाम्रो प्राविधिक मित्र सबैलाई। आवाजबाट म वीरेन्द्र गिरी रेशम फिरिरी भन्ने गीत छोड्दै बिदा हुन्छु। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।